0: पाँचौ राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आज भाग्यको साथ प्राप्त हुने संकेत रहेको छ। टाढाको यात्रा, उच्च शिक्षा अथवा नयाँ ज्ञानसँग सम्बन्धित काममा उत्साह बढ्नेछ। धार्मिक तथा आध्यात्मिक गतिविधि प्रति आकर्षण बढ्नेछ। कार्यक्षेत्रमा नयाँ सम्भावनाको ढोका खुल्नेछ। आर्थिक पक्षमा अपेक्षा अनुसार प्रगति गर्न सकिनेछ। गुरूजन अथवा अनुभवी व्यक्तिको सुझाव निकै उपयोगी बन्नेछ। प्रेम तथा पारिवारिक सम्बन्धमा सकारात्मक ऊर्जा कायम रहने ग्रह गोचर रहेको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूको लागि आज गम्भीर प्रकृतिका विषयमा ध्यान केन्द्रित हुनेछ। आर्थिक साझेदारी, ऋण अथवा पुरानो कारोबार सम्बन्धी काम गर्दा कागजात राम्रोसँग जाँच गर्नुहोला। आकस्मिक खर्च आउन सक्छ। कार्यस्थलमा अरूको जिम्मेवारी समेत सम्हाल्नु पर्ने अवस्था रहेको छ। गोप्य कुरा सबैसँग साझा नगर्दा निकै राम्रो हुनेछ। दाम्पत्य सम्बन्धमा शंका र असमझदारी बढ्न नदिन संवाद गर्न आवश्यक छ। स्वास्थ्यमा पेट तथा निद्रा सम्बन्धी समस्या देखिएमा व्यवस्था नगर्नुहोला। आराममा ध्यान दिनुहोला। खानपानमा पनि ध्यान दिन आवश्यक छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूको लागि आज सम्बन्ध र साझेदारीका विषय निकै महत्वपूर्ण रहेका छन्। व्यावसायिक सहकार्यका लागि नयाँ प्रस्ताव आउनेछ, त्यसलाई स्वीकार गर्नुहोला। जीवनसाथी अथवा नजिकको व्यक्तिबाट उपयोगी साथ मिल्नेछ। आर्थिक निर्णय गर्दा आफ्नो क्षमता अनुसार अघि बढ्नु उचित हुनेछ। कार्यालयमा सहकर्मीको समन्वयले काम सजिलो बनाउनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढाउनेछ। यात्राको योजना बनेमा समय व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूको लागि आज कामको गति तीव्र रहनेछ। प्रतिस्पर्धात्मक परिस्थितिमा आफ्नो पक्ष बलियो बनाउन सक्नुहुनेछ। पुरानो जिम्मेवारी पूरा गरी नयाँ जिम्मेवारी शुरू गर्न सक्नुहुनेछ। आर्थिक लाभका लागि गरेको प्रयासले सकारात्मक नतिजा दिनेछ। कार्यालयमा विरोध गर्नेहरू भन्दा आफ्नो कामको गुणस्तरमा ध्यान दिँदा निकै राम्रो हुनेछ। स्वास्थ्यमा श्रम बढी हुँदा कमजोरी महसुस हुन सक्छ। नियमित खानपान र पर्याप्त विश्राम गर्न आवश्यक छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूको लागि आज सृजनशीलता र उत्साह बढ्ने दिन रहेको छ। अध्ययन, लेखन, कला तथा बौद्धिक कार्यमा राम्रो उपलब्धि हासिल गर्न सक्नुहुनेछ। सन्तानसँग सम्बन्धित विषयले खुसी दिनेछ। प्रेम सम्बन्धमा नयाँ उत्साह थपिन सक्छ। लगानीको विषयमा आकर्षण प्रस्ताव आए स्वीकार गर्नुहोला। हतारमा निर्णय नगर्नुहोला। कार्यक्षेत्रमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पनि रहेको छ। मनोरञ्जनका क्रममा अनावश्यक खर्च बढ्न सक्ने भएकाले त्यसतर्फ तपाईँले ध्यान दिन आवश्यक छ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूका लागि आज घरायसी विषयले बढी समय लिन सक्छ। घरको वातावरण सुधार गर्न तपाईँको भूमिका निकै महत्वपूर्ण हुनेछ। सम्पत्ति अथवा बसोबाससँग सम्बन्धित काममा प्रगतिको सम्भावना रहेको छ। कार्यालयको कामसँगै पारिवारिक जिम्मेवारी पनि पूरा गर्नुपर्ने अवस्था रहेको छ। आर्थिक अवस्थामा सामान्य स्थिरता रहनेछ। माता पिता अथवा ज्येष्ठ सदस्यको सुझावलाई सम्मान गर्दा निकै राम्रो हुनेछ। भावनात्मक आवेगमा निर्णय नगर्दा निकै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आज संवाद र छोटो दूरीका गतिविधि बढ्नेछन्। आफन्त अथवा साथीभाइसँगको भेटघाटबाट नयाँ जानकारी प्राप्त हुनेछ। संचार, लेखन, व्यापार र प्रचार प्रसारसँग सम्बन्धित काममा प्रगति हुनेछ। दाजुभाइ तथा नजिकका व्यक्तिबाट सहयोग पाइनेछ। काममा आत्मनिर्भर भएर अघि बढ्दा परिणाम राम्रो आउनेछ। आर्थिक रूपमा सामान्य लाभको अवस्था राम्रो रहनेछ। सवारी साधन प्रयोग गर्दा गति र सड़कको अवस्था प्रति सचेत भएर अघि बढ्दा निकै राम्रो हुनेछ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि हुने व्यक्तिहरूका लागि आज चन्द्रमाको प्रभावले आर्थिक तथा पारिवारिक विषयमा ध्यान जानेछ। बोलीको प्रभाव बलियो रहने भएकाले राम्रो शब्द प्रयोग गर्दा काममा सहजता हुनेछ। रुकिएको रकम प्राप्त हुने सम्भावना पनि रहनेछ। व्यापारमा ग्राहक तथा सहकर्मीबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुनेछ। परिवारका सदस्यसँग बसेर महत्वपूर्ण विषयमा छलफल गर्ने अवसर रहेको छ। अध्ययन तथा सिप विकासका लागि समय निकाल्न आवश्यक छ। खानपानमा लापरवाही नगर्नुहोला। टाढाको यात्रामा पनि ध्यान दिन आवश्यक छ। राशिफल बारेको जानकारी सँगै अब लागौं आजको साइज विशेषगरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कन्या राशिमा, चन्द्रमा मकर राशिमा रहनेछन्। त्यसैले पूर्व र दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला। आज उत्तर र पश्चिमतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभलाई पारेर यात्राको थलानी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला, सक्खर, गुँद अथवा दही खाएर आजको शुभलाई पारेर यात्राको थलानी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दहिन पारेर परिक्रमा गरी आजको शुभलाई पारेर यात्राको थलानी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन। यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेलार्थ शुभ लाभादी बेला बिहानमा 5:40 7:20 सम्म लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 7:20 देखि 8:53 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम, यसअघि गरेर छुटेका र साथी रहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 8:53 27:27 काली बेला रहनेछ। काली बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 10:27 12:00 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्दा राम्रो हुनेछ। मध्यान्हमा 12:00 दिनमा 1:34 रोग बेला रहनेछ। दिनमा 1:34 3:07 उद्योग बेला रहनेछ। दिनमा 3:07 4:40 सहर बेला रहनेछ। दिनमा 4:40 साँझमा 6:14 समय फेरि लाभ बेला रहनेछ। शुभ लाभवादी बेलाको रात्रित्र फलागौं। साँझमा 6:14 7:41 अमृत बेला रहनेछ। साँझमा 7:41 9:07 काल बेला रहनेछ। राति 9:07 10:34 शुभ बेला रहनेछ। राति 10:34 12:00 रोग बेला रहनेछ। राति 12:00 1:27 उद्योग बेला रहनेछ। राति 1:27 2:54 सहर बेला रहनेछ। राति 2:54 4:20 लाभ बेला रहनेछ। राति 4:20 भोलि बिहानमा 5:47 समय फेरि अमृत बेला रहनेछ। यसमा चार भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्त्यमा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय, आज मध्याहमा 12:00 दिनमा 1:30 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकैदैछ। डुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला, र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लाउन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
3: दाई पनि कति आत्तिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, व्रतबन्धमा सजावट फुलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्कका लागि गोल्डेन नर्सरी, सिद्धार्थ चोक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वा, मोबाइल 9856032717 र 9846055079।
5: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षय रोगीले खोक्दा, हाच्छ्यु गर्दा क्षय रोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
6: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षय रोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षय रोग फैलनबाट रोकौ।
2: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
8: ओम जय जगदीश हरे।
9: उफ, भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
10: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युत राइस मिल भएको घरमा

0: उनीहरू संकटमा छन्। जुन कपड़ा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
1: सफा कपड़ा संकलनमा हातीमाल गरौं, पुरानो तथा सफा कपड़ाहरू सहयोग गरौं।
0: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
1: कपड़ामा केवल कपड़ा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ।
0: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपड़ा संकलन अभियानलाई सफल पारौं।
1: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
0: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
2: सफलता स्टुडियो टाइम।

नमस्कार, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जले तय पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। आज गण्डकी र लुम्बिनीमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह। हिमाली भूभागमा भारी हिमपातको सम्भावना, पोखराबाट अन्तर्राष्ट्रिय उडानको नयाँ युग, आजदेखि दुवै नियमित उडान शुरू हुँदै। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदै, कास्कीमा पनि तयारी तीव्र। बिना तामझाम पहिलो विदेश भ्रमणमा निस्किए प्रधानमन्त्री बालेन, नेपालको जलवायु पीड़ा विश्वमंचमा सुनाइने, भूटानी शरणार्थी समस्याको स्थायी समाधान र राजबन्दीको निशर्त रिहाईका लागि आह्वान। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग पराजित। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन टुट्याङसहित हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले मंगलबार साँझ विशेष बुलेटिन जारी गरी दिएको जानकारी अनुसार असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै वार्षिक वर्षा तथा 1-2 स्थानमा अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको बताएको छ। त्यस्तै मध्य कोशी बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने पूर्वानुमान छ। महाशाखाका अनुसार उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित भएको नुनचापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्य भूभाग आसपासमा रहेको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै

डिप्रेशन बलियो न्यूनचापीय क्षेत्रका रूपमा पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्ने देखिएको छ। यसको प्रभावले बुधबारदेखि कोशी बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ़दै जाने महाशाखाले जनाएको छ। सम्भावित भारी वर्षाका कारण भूक्षय बाढ़ी पहिरो तथा गिरगिरिबाव हुने भएकाले शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुन सक्ने चेतावनी दिएको छ। ठूला तथा सारा नदी नाला र खोलाहरूमा पानीको सतह बढ़न सक्ने भएकाले दैनिक जनजीवन कृषि स्वास्थ्य पर्यटन नदी आसपासका निर्माण कार्य सड़क तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ। महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अप्नाउन र पूर्व तयारी गर्न अनुरोध गरेको छ। हाल केही स्थानबाट धान बाली भित्राउने मौसम सम्बन्धी जानकारी माग भइरहेकाले कृषि विज्ञको सल्लाह अनुसार काम गर्न समेत आग्रह गरिएको छ। मौसम प्रणालीको प्रभाव हिमाली भूभागमा समेत पर्ने र भारीसम्म हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अप्नाउन पनि मौसम विज्ञान विभागले अनुरोध गरेको छ। विभागका प्रवक्ता विभूति पोखरेलले हिमाली भेगमा स्नो स्ट्रोम हिमादि जोखिम रहेको भन्दै उच्च सतर्कता आवश्यक रहेको बताउनुभयो। मौसम पूर्वानुमान महाशाखाले उक्त मनसुनी प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। मौसममा थप परिवर्तन हुन सक्ने भएकाले महाशाखाबाट जारी हुने नियमित तथा अध्यावधिक मौसम सूचना हेर्न समेत आग्रह गरिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाइट दुवैले दुवै पोखरा दुवै रूटमा नियमित उडान गर्न शुरू गर्दैछ। विक्रम सन् 2079 पुस 17 गते अंग्रेजी नयाँ वर्षको दिनदेखि संचालनमा आएको यस विमानस्थलमा यसअघि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। फ्लाइट दुवैको यो नियमित उडान शुरू हुन लागेपछि यहाँका पर्यटन व्यवसाय उद्योगिक तथा सर्वसाधारण उत्साहित भएका छन्। विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरोलाले बताउनुभयो। उहाँ भन्नुहुन्छ, हामी आजको दिनको पर्खाईमा छौं। विमानस्थलबाट प्रवाह गर्नुपर्ने सम्पूर्ण तयारीका काम पूरा भएका छन्। विमानस्थल संचालनदेखि केही वायुसेवा कम्पनीको अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। अहिले दुवैका लागि दैनिक नियमित उडान शुरू हुन लागेको अवस्थामा हामी उत्साहित छौं। उडान तालिका अनुसार फ्लाइ दुवैको विमान बुधबार साँझ 6:15 बजे पोखरा अवतरण गर्नेछ। त्यसपछि सोही विमान यात्रु लिएर साँझ 7:15 बजे दुवैका लागि प्रस्थान गर्नेछ। पहिलो पटक पोखरा विमानस्थलमा अवतरण गर्ने उक्त विमानलाई पानीको फोहराले भव्य स्वागत गरिने कार्यक्रम रहेको छ। अध्यागमन भन्सा र कार्गो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल पूर्ण रूपमा तयारी अवस्थामा रहेको छ। पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार नियम अनुसार गर्नुपर्ने सबै कामको तयारी पूरा भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, राजस्व संकलन, वैध व्यापारलाई सहजीकरण तथा यात्रुको जाँच पास र निकासी पैठारीको काम हामी गर्छौं। त्यसका लागि आवश्यक सबै तयारी र व्यवस्थापन मिलिसकेको छ। दुवै विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको छ। फ्लाइ दुवैले विश्वका 120 भन्दा बढ़ी गन्तव्यमा उडान गर्ने हुनाले पोखरा दुवै उडान नियमित तथा दीर्घकालीन हुने बलियो आशा गरिएको छ। पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष पूर्व नारायण श्रेष्ठले यसको महत्व स्पष्ट पार्दै भन्नुभयो, फ्लाइ दुवैको विश्वमाका धेरै शहरमा आफ्नै उडान छ। यसबाहेक दुवै विश्वका धेरै शहरका लागि ट्रान्जिट पोइन्ट हब पनि हो। यसबाट पोखराको अन्तर्राष्ट्रिय उडानलाई दीर्घकालीन बनाउन सकिन्छ। उनका अनुसार नेपाली युवा रोजगारी तथा अध्ययनका लागि दुवै गइरहेकाले पोखराबाट उडान सञ्चालन हुँदा उनीहरूलाई पनि धेरै सहज हुनेछ। पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएपछि आवश्यक शान्ति सुरक्षाको प्रबन्धबारे जिल्ला सुरक्षा समितिले पनि विमानस्थलको निरीक्षण गरेको छ। प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङले विमानस्थलको सुरक्षाका लागि आवश्यक पर्ने सबै किसिमको प्रबन्ध मिलाइएको बताउनुभयो। फ्लाइट दुवैको विमानबाट पोखरा आउने र त्यहाँबाट दुवै प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन व्यवसायले खादा र माला लगायत स्वागत तथा विदाय गर्ने विशेष तयारी समेत गरेका छन्। पोखरा 14 काजी पोखरी स्थित कालिका बहुमुखी क्याम्पसमा छात्राहरूका लागि आत्मरक्षा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। पठन पाठनसँगै छात्राहरूलाई आत्मरक्षामा अब्बल बनाउने उद्देश्यले आयोजित कार्यशालामा जोन्टा क्लब अन्तर्गत गोल्डन जी क्लब जब अफ अन्नपूर्ण र इम्प्याक्ट टेक्वान्डो डोजोङबाट आएका प्रशिक्षक निरज बहादुर नेपालीले प्रशिक्षण दिएका हुन्। प्रशिक्षक नेपालीले छात्राहरूमा मानसिक अवस्था, छात्राले भोग्ने तनाव तथा समाजमा देखा पर्ने यौनजन्य दुर्व्यवहारले शिक्षण सिकाइमा पर्ने असर
असरको विषयमा प्रकाश पार्नुभयो। प्रमुख अतिथि तथा क्याम्पस प्रमुख प्राध्यापक वीरन्जी गौतमले प्रभावकारी पठन पाठनका लागि विद्यार्थी स्वयं आफ्नो मानसिक र शारीरिक रूपमा स्वस्थ र सजग हुन आवश्यक रहेको बताउनुभयो। विद्यार्थी आफ्नो सुरक्षाप्रति सचेत रहेमा त्यसले क्याम्पस र समाजलाई अनुकूल प्रभाव पार्ने उहाँले बताउनुभयो। जेन्टा क्लब पोखरा र गोल्डन जी क्लब अफ अन्नपूर्णले क्याम्पसलाई विभिन्न समयमा विद्यार्थी केन्द्रित कार्यक्रम तथा छात्रवृत्ति लगायत विविध क्रियाकलापमा सहयोग पुर्याउनेकोमा उहाँले धन्यवाद दिनुभयो। इम्प्याक्ट टेकवान्डो डोजोङका प्रशिक्षकबाट क्याम्पस सभा हलमा आत्मसुरक्षा सम्बन्धी विभिन्न अभ्यास गराइएको थियो। आत्मरक्षा सम्बन्धी प्रशिक्षणबाट प्राप्त ज्ञानले विद्यार्थीहरूमा आत्मविश्वास बढ़ने कार्यक्रम संयोजक तथा शिक्षिका सजुजा थापाले बताउनुभयो। क्याम्पसका सहायक क्याम्पस प्रमुख युवराज गुरूङ र शालिकराम तिमिल सिन्हाले प्रशिक्षणबाट प्राप्त सिपलाई व्यवहारमा लागू गर्ने र आफ्ना साथीहरूलाई पनि यसबारे सचेत गराउनु पर्ने बताउनुभयो। गोल्डन जी क्लबका अध्यक्ष आकाश विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेवस्ता क्लबका अध्यक्ष निरज केसीले उपस्थिति सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको बताउनु भएको छ। अल्जाइमर रोग कुनै जुनीको पाप होइन, यो सरुवा रोग पनि होइन, त्यसैले घर परिवार र समुदायमा डर उत्पन्न गराउनु हुँदैन भन्दै हिजो पोखरामा पनि विश्व अल्जाइमर दिवस मनाइएको छ। संयुक्त राष्ट्रसंघले घोषणा गरेको विश्वव्यापी मान्यताको मानवाधिकार मध्ये ज्येष्ठ नागरिकहरूलाई प्राय हुने अल्जाइमर अर्थात बिर्सने समस्याबाट पीड़ित बिरामीहरूको संरक्षणका लागि पनि उत्तिकै क्रियाशील हुनुपर्ने बताइएको छ। पोखरामा आयोजित अल्जाइमर रोग सम्बन्धी सचेतना कार्यक्रममा वरिष्ठ मानसिक चिकित्सक प्राध्यापक डाक्टर निर्मल लामिछानेका अनुसार बिर्सने रोग अर्थात अल्जाइमर समस्याको तथ्याङ्क नेपालमा विश्वसनीय नरहे पनि विश्वव्यापी यो डरलाग्दो ढंगले बढ़ेको बताइएको छ। पोखरा वृद्धाश्रम र गण्डकी ज्येष्ठ नागरिक संघको आंशिक सहयोगमा संचालित उक्त सचेतना कार्यक्रमको प्राविधिक सहयोग गण्डकी प्रदेशकै पहिलो मानसिक अस्पताल बीजी अस्पताल एण्ड रिसर्च सेन्टर पोखराले गरेको थियो। कार्यक्रममा मुख्य अतिथि एवं प्रमुख सहजकर्ता प्राध्यापक डाक्टर लामिछानेका अनुसार विश्वव्यापी तथ्याङ्क अनुसार यो रोगबाट पीड़ितहरूको संख्या करिब 10-50% पुगेको अनुमान गरिएको छ। पोखरा महानगरी स्तरीय शहरी स्वास्थ्य केन्द्र नर्स ज्येष्ठ नागरिक सहायककर्ता सम्बन्धीका ज्येष्ठ नागरिकसँग सरकार राख्ने संस्थाहरू साथै चिकित्सक स्वास्थ्यकर्मी स्वास्थ्य श्रेष्ठ नागरिक टेवा सेवामा कार्यरत व्यक्तिहरू सम्मिलित थिए। कार्यक्रमको सहजीकरण वरिष्ठ मनोपरामर्शदाता सम्झना पराजुलले सहभागीहरूलाई अल्जाइमर स्क्रिनिङ टेस्टको महत्व तथा मानसिक स्वास्थ्य संस्थाना सम्बन्धी प्रशिक्षण दिएकी थिइन्। कार्यक्रममा पोखरा महानगर स्वास्थ्य महाशाखाका प्रमुख तेज शाखर लम्सालले कार्यक्रमले विशेष गरी स्वदेश वा विदेशमा सेवा गर्न चाहने स्याहारकर्तालाई अल्जाइमर रोगबारे सिक्ने अवसर पाएको बताएका थिए। सचेतना कार्यक्रम सम्बोधन गर्दै तत्कालीन राष्ट्रिय श्रेष्ठ नागरिक महाशाखा केन्द्रका महासचिव समेत रहेका कुसुम केशव पराजुले अल्जाइमर रोगको न्यूनीकरण तथा रोकथाममा सरकारले ध्यान दिन नसकेको बताउनुभयो। उहाँले अल्जाइमर सचेतना र त्यसको महत्वबारे सरकारले प्रचार प्रसारमा ध्यान दिनुपर्ने बताउनुभयो। उक्त अवसरमा गण्डकी ज्येष्ठ नागरिक संघका उपाध्यक्ष धर्मक बहादुर गुरूङ पोखरा वृद्धाश्रमका तर्फबाट कार्यक्रम उपसंयोजक पार्वती थापा कार्की र सल्लाहकार भेषराज लम्साल साथै वडा नम्बर 17 जनप्रतिनिधि शिवराम भण्डारीले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए। आयुर्वेद चिकित्सक परिषद नेपालले दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न अनुरोध गरेको छ। परिषदले सूचना निकाल्दै क्यान्सर पायल्स लगायत विभिन्न रोग निको पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने जटिल रोगको नाम लिएर उपचारबाट शतप्रतिशत निको हुने तथा निको नभए पैसा फिर्ता हुने जस्ता दावी गर्ने कार्यप्रति ध्यान आकर्षण गराएको हो। परिषदका अनुसार यस्ता गतिविधिले आम नागरिकलाई भ्रमित पार्ने भएकाले त्यस्ता विज्ञापन तथा प्रचार प्रसार रोक्न आग्रह गरिएको छ। सूचनामा कानून विपरीत यस्ता गतिविधि सञ्चालन वा गराइएको भए 15 दिनभित्र त्यस्ता गतिविधि बन्द गराउन अनुरोध गरिएको छ। परिषदले सूचनाको अवज्ञा गरी अवाञ्छित कार्य गरेको पाइएमा कानून बमोजिम कार्यवाही गर्ने जनाएको छ।

सरकारले जेएनजी शहीदहरूको परिवार तथा घाइतेलाई स्नातक तहसम्म निशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृत गरेको तयार जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई निशुल्क शिक्षा प्रदान गर्ने सम्बन्धी व्यापदण्ड 2083 शहीदका छोराछोरी सहोदर दाजुभाइ दिदीबहिनी तथा गम्भीर वा अति गम्भीर घाइते परिचय पत्र वाहकलाई लाभग्राहीका रूपमा समेटिएको छ। मापदण्ड अनुसार आधारभूत तहमा लाभग्राहीलाई प्रचलित कारण बमोजिम निशुल्क शिक्षासँगै पोशाक तथा पाठ्य र सिकाई सामग्रीका लागि कक्षा 1-5 र कक्षा 6-8 नगद सहित स्थानीय तरवस्त उपलब्ध गराइने प्रस्ताव छ। माध्यमिक तहमा कक्षा 9-10 तथा कक्षा 11-12 लागि नगद सहित पोशाक तथा

पाठ्य र सिकाई सामग्री बापत उपलब्ध गराइने व्यवस्था गरिएको छ। त्यसै गरी स्नातक तहसम्म अध्ययनका लागि सबै विश्वविद्यालयले उपलब्ध गराउने छात्रवृत्ति कोटा मध्ये निश्चित कोटा लाभग्राहीका लागि आरक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ। उक्त कोटामा छनौट हुन नसकेका विद्यार्थीलाई विश्वविद्यालय अनुदान आयोग मार्फत नगद सहित छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था पनि मापदण्डमा राखिएको छ। मापदण्डले संस्थागत विद्यालयले प्रचलित कानून अनुसार उपलब्ध गराउने छात्रवृत्ति कोटामा समेत लाभग्राहीलाई समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ। लाभ लिन आधारभूत तथा माध्यमिक तहका विद्यार्थीले विद्यालय मार्फत स्थानीय तहमा आवेदन दिनुपर्नेछ भने स्नातक तहका लागि सम्बन्धित क्याम्पस तह मार्फत विश्वविद्यालय अनुदान आयोगमा आवेदन दिनुपर्नेछ। आवेदनसँग लाभग्राही परिचय पत्र, नागरिक वा जन्मदर्ता प्रमाणपत्र, नाता प्रमाणित गर्ने कागजात तथा अध्ययनरत संस्थाको सिफारिश पेश गर्नुपर्ने व्यवस्था मापदण्डमा उल्लेख छ।

0: सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सङ्गालो। अब एकैछिन विश्रामको पालो।
1: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
2: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, फेरि राखु जस्तो कता बनाएछ?
3: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
2: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
3: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा, मोबाइल नम्बर 98-052-21-50, 98-251-27-014।
1: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
5: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-989।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चेदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विषा रुसैले कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौँ।
3: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
4: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
3: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथ ही स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथ ही पत्र पत्रिका को लागि हामीलाई सम्झनुहोस्।
4: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड़का, फोन नंबर 0161-635-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98462-20127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: एकैछिनको विश्रामपछि खबर सङ्गालमा पुनः स्वागत छ। बाँकी समाचार। नेपाली कांग्रेसको 15 महाधिवेशनको प्रक्रिया अगाडि बढ़ेको छ। यसै क्रममा आज देशभर पालिका तहको अधिवेशन हुन लागेको छ। पार्टीको स्थानीय तहको संगठनिक संरचना निर्माण गर्ने उद्देश्यले यो अधिवेशन गर्न लागेको हो। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केही छुटपुट स्थानीय स्थान बाहेक देशका अधिकांश वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयनको काम भइसकेको छ। बाढ़ी र पहिरोबाट प्रभावित भएको नुवाकोट र धादिङ जिल्लाका सबै वडामा भने गएको मंगलबार नै अधिवेशन सम्पन्न भइसकेको छ। यस्तै मधेस प्रदेश अन्तर्गत पर्ने सिराहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सफलतापूर्वक सकिएको निर्वाचन समितिले जनाएको छ। तर बाढ़ी पहिरोको कारण ठूलो मानवीय तथा भौतिक क्षति बिहोर्नु परेको रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई मध्यनजर गर्दै केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी मिलाइएको छ। यसबारेमा निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले जानकारी दिनुभएको छ। उहाँ भन्नुहुन्छ, विशेष परिस्थितिका कारण रसुवामा अधिवेशन केही दिनपछि मात्र सरिएको छ। नयाँ विधान र निर्वाचन निर्देशिका अनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा 5 पदाधिकारी चयन हुनेछन्। ती पदाधिकारीमा 1 सभापति, 1 महिला सहित 2 उपसभापति, 1 सचिव र 1 सहसचिव निर्वाचन नै हुने कानूनी व्यवस्था रहेको छ। त्यसरी निर्वाचित भएर आउने कार्य समितिका सदस्यहरू मध्येबाट सभापतिले कोषाध्यक्ष मनोनयन गर्ने प्रावधान राखिएको छ। यसैबीच नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत कास्कीले पनि तयारी बैठक अन्तर्गत पहिलो चरणमा जिल्लाकामा विभिन्न समिति र संयोजकहरू चयन गरेको छ। निर्वाचन परिचालन यसै अन्तर्गत आज 11 बजे उद्योग वाणिज्य संघमा महाधिवेशन नगर अधिवेशनको तयारी तीव्र पारिएको छ। नेपालका प्रधानमन्त्री वीरेन्द्र शाह पहिलो विदेश भ्रमणमा निस्किनु भएको छ। वहाँ संयुक्त राष्ट्र संघको 81 औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ अमेरिकाको न्यूयर्क तर्फ प्रस्थान गर्नुभएको हो। तर प्रधानमन्त्रीको यात्रासँग जोडिने विदेशी भ्रमणमा विगतको जस्तो तामझाम देखिएन। न त राष्ट्रिय पहिरनमा सजिएर विमानस्थल पुगे, न नेपाली सेनाको सलामी लिए। औपचारिक विदाई न समारोह नै भयो। कालो कोट र सेतो जुत्तामा सीमित सदस्यको टोली लिएर प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन त्यसतर्फ उडेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री सुदन गुरूङ र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले विदाई गरे। कतार एयरवेजको विमान मार्फत दोहा हुँदै त्यसतर्फ प्रस्थान हुनलाई उनलाई कतारको दोहा स्थित हमद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरूले स्वागत गर्नेका जानकारी प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले बताउनुभयो। शाह दोहाबाट स्थानीय समयअनुसार बुधबार 1:45 बजे न्यूयर्क तर्फ प्रस्थान गर्नुहुनेछ। उहाँलाई न्यूयर्क स्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरद राज अरन लगायतका अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम छ। सोही दिन प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी न्यूयोर्कमा पुग्नेछन्। त्यहाँ उनलाई भ्रमणका विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्क स्थित नेपालका महावाणिज्य दूतावासले ब्रिफिङ गर्नेछन्। त्यस लगत्तै उनको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा शरीक हुने कार्यक्रम रहेको छ। 8 अगस्तमा प्रधानमन्त्री शाह र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुनेछ। त्यस लगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ। गत 10 भदौमा रसुवा भट्टकोशी बाढीले पारेको ठूलो मानवीय तथा भौतिक क्षतिको मुख्य कारण जलवायु परिवर्तन बारे उनले राष्ट्रसंघको महासभामा विषय उठान गर्ने अपेक्षा गरिएको छ। 9 असोजमा उनी न्यूयोर्कबाट दोहाका लागि प्रस्थान गर्नेछन्। उनलाई न्यूयोर्क स्थित जोन अफ केन्डी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत अरन लगायतका अधिकारीहरूले विदाई गर्ने कार्यक्रम रहेको छ। उनी 10 असोजमा स्वदेश फर्किने तालिका हामीलाई खबर प्राप्त भएको छ। नेपाल र भूटानका प्रधानमन्त्रीहरू संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन न्यूयोर्क गइरहेका अवसरमा पारेर मानवाधिकारवादी संस्थाहरूले भूटानी शरणार्थी संकटको स्थायी समाधान र भूटान राजनीतिक बन्दीहरूको निशर्त रिहाईको माग गरेका छन्। ग्लोबल क्याम्पेन फर द रिलीज अफ पोलिटिकल प्रिजनर्स इन भूटान र भूटान इन्डिपेन्डेन्ट पीपल्स फोरमले मंगलबार एक संयुक्त विज्ञप्ति जारी गर्दै 3 दशक भन्दा बढ़ी समयदेखि अल्झिएर रहेका यी दुई मुद्दालाई तत्काल सम्बोधन गर्न नेपाल र भूटान सरकारलाई आह्वान गरेका हुन्। जीसीआरपीपीबीका संस्थापक तथा विश्व संयोजक राम कार्की र बीआईपीएफका महासचिव डीबी सुब्बाद्वारा जारी गरिएको विज्ञप्तिमा भूटानी राजनीतिक बन्दीहरूको निरन्तरको हिरासतलाई गम्भीर मानव अधिकार उल्लंघनको विषय भन्दै चिन्ता व्यक्त गरिएको छ। जुन 2026मा चतुरमान तामाङ र हस्तबहादुर राईलाई रिहाई गरिए पनि ह्युमन राइट्स वाचको प्रतिवेदन अनुसार अझै 28 जना भूटानी राजनीतिक बन्दीहरू भूटानका विभिन्न जेलमा रहेका छन्। बाँकी रहेका सम्पूर्ण बन्दीहरूलाई बिना ढिलाइ निशर्त रिहा गर्न र उनीहरूलाई सम्मानपूर्वक नागरिक जीवनमा फर्कन आवश्यक कागजात तथा व्यावहारिक सहयोग प्रदान गर्न भूटान सरकारसँग माग गरिएको छ। न्यूयोर्कमा नेपालका प्रधानमन्त्री वीरेन्द्र शाह र भूटानका प्रधानमन्त्री छिरिङ ताग्बेको उपस्थितिले यो लामो समयदेखिको मुद्दाहरू सम्बोधन गर्ने उपयुक्त अवसर प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ। मानवाधिकारवादी संस्थाहरूले प्रधानमन्त्री शाहलाई भूटानसँगको भेटवार्तामा शरणार्थी र बन्दीहरूको सरकारलाई निरन्तर उठाउन आग्रह गर्दै प्रधानमन्त्री तिब्बेलाई भूटानी शरणार्थीहरूको स्वदेशी फिर्ता र राजबन्दी रिहाईका लागि ठोस कदम चाल्न आह्वान गरेका छन्। सन् 1980 दशकको अन्त्य र 1990 दशकको शुरूतिर भूटानबाट जबरजस्ती निष्कासित गरिएका बहुसंख्यक नेपाली भाषी भूटानीहरू पूर्वी नेपालका शरणार्थी शिविरहरूमा आश्रय लिन बाध्य भएका थिए। संयुक्त राष्ट्र संघीय शरणार्थी उच्च संयुक्त कार्यालयको सहयोगमा सन् 2007 देखि 2016 1,13,000 भन्दा बढ़ी शरणार्थीहरूलाई 8 विभिन्न देशमा पुनर्वास गराइएको थियो। यद्यपि अझै पनि हजारौं भूटानी शरणार्थीहरू नेपालमै छन्, जसमध्ये धेरै आफ्नो मातृभूमि फर्किने पर्खाइमा छन्। यस सन्दर्भमा मानवाधिकारवादी संस्थाहरूले नेपाल र भूटानलाई अर्थपूर्ण द्विपक्षीय वार्ता पुनः शुरू गर्न र शरणार्थी संकटको स्थायी समाधान खोज्न आग्रह गरेका हुन्। स्वदेश फर्कन चाहने शरणार्थीहरूका लागि स्वैच्छिक, सुरक्षित र सम्मानजनक स्वदेश फिर्ता प्रक्रिया सुनिश्चित गरिनुपर्ने र उनीहरूको सुरक्षित पुनः एकीकरणको उचित व्यवस्था हुनुपर्ने माग पनि विज्ञप्तिमा गरिएको छ।

परराष्ट्र मन्त्री शिशिर कर्णाल र माल्दिप्सका विदेश मन्त्री इरुथिस आदमबीच द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको एकासियौं महासभाका क्रममा न्यूयर्कमा भएको भेटवार्तामा मन्त्री खनालले नेपालमा हालै आएको बाढ़ीलाई मालदिव सरकार र जनताले व्यक्त गरेको समवेदना ऐक्यबद्धता प्रदान गरेको मानवीय सहयोगप्रति आभार व्यक्त गर्नुभयो। भेटका क्रममा दुई परराष्ट्र मन्त्रीले नेपाल मालदिव द्विपक्षीय सम्बन्ध क्षेत्रीय तथा बहुपक्षीय विषयमा विचार आदान प्रदान गरेको मन्त्री खनालको सचिवालयले जनाएको छ। उनीहरूले उच्च स्तरीय भ्रमणको आदान प्रदान तथा पर्यटन, रोजगारी तथा शिक्षा लगायत क्षेत्रमा सहकार्य विस्तार गर्दै दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उपायबारे छलफल गरे। त्यसै गरी उनीहरू बीच जलवायु परिवर्तन, विकासका लागि वित्तीय स्रोत परिचालन, दिगो विकास लगायत आपसी हित र चासोका विषयमा नेपाल र मालदिवसबीच सहकार्यलाई थप बनाउने विषयमा छलफल भयो। संयुक्त राष्ट्रसंघ, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क लगायतका बहुपक्षीय मंचमा पनि साझा हितका विषयमा सहकार्य र समन्वयलाई निरन्तरता दिने उनीहरू सहमत भए। भेटवार्तामा राष्ट्रसंघका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापा सहित भ्रमण दलका सदस्य सहभागी रहेका थिए। विदेशको समाचार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा आज विभिन्न देशका नेताहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ। मध्य पूर्वको अस्थिरता र युक्रेन युद्ध समाधानका प्रयास जारी रहेका बेला ट्रम्पले आज कम्तीमा 11 जना विश्व नेताद्वारा द्विपक्षीय तथा सामूहिक भेटवार्ता गर्ने कार्यक्रम रहेको रोटर्सले जनाएको छ। ट्रम्पले राष्ट्रसंघ महासभालाई सम्बोधन गरेपछि बेलायती प्रधानमन्त्री एन्डी बर्नहम, युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की, भेनेजुएलाकी अन्तरिम नेता डेल्सी रोड्रिएगेज, डेनमार्ककी प्रधानमन्त्री मेटा फ्रेडरिकसन तथा ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक नेल्सेनसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसै गरी उहाँले संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, ओमन, बहराइन, कुवेत र कतारका प्रतिनिधिसँग सामूहिक भेटवार्ता गर्नुहुनेछ। भेटवार्तामा इरानसँगको युद्ध, युक्रेन युद्ध, मध्य पूर्वको सुरक्षा अवस्था तथा ऊर्जा र समुद्री सहारगाहको सुरक्षा लगायतका विषयमा प्रमुख रूपमा उठ्ने अपेक्षा छ। इरानसँगको युद्धका कारण विश्वव्यापी रूपमा इन्धनको मूल्य बढ़ेको र त्यसले अमेरिकी जनजीवनको लगायतमा समेत असर परेको विषय ट्रम्प प्रशासनका लागि चुनौती बनेको छ। खाड़ी देशका नेताहरूसँगको भेटवार्तामा इरान समर्थित हुथी समूहको गतिविधि र लाल सागर तथा बाब अल बन्दे जलड मरून मध्येका बढ़ेको सुरक्षा चुनौतीबारे जवानी छलफल हुने अपेक्षा गरिएको छ। युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँगको भेटवार्ता पनि महत्वपूर्ण मानिएको छ। यसैबीच ट्रम्पले भेनेजुएलाकी अन्तरिम नेता डेल्सी रोड्रिगेसँग पनि पहिलो पटक भेटवार्ता हुँदै गर्ने हुनेछ। अब एउटा खेलकुदको समाचार, एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। यससँगै नेपालले 22 स्थानमा रहेर यात्रा टुंगाएको छ। जापानमा चलिरहेको खेलमा मंगोलियाले नेपाललाई 25-23, 25-17 र 25-13 हराएको हो। नेपालले प्रतियोगितामा कुल 5 खेल खेलेको थियो। समूह चरणमा जापान र इण्डोनेसियासँग पराजित भएको नेपालले त्यसपछि वरियतातर्फको खेलमा किर्गिस्तानलाई 3-0 हराएको थियो। तर त्यसपछिको खेलमा नेपाल हङकङसँग 3-0 पराजित भयो। हङकङले नेपाललाई 25-20, 25-19 र 25-28-26 हराएको थियो। एसियाली खेलकुदमा महिला भलिबलतर्फ सहभागी 13 मध्ये नेपाली महिला भलिबल टोली 12 स्थानमा रहँदै यात्रा टुंगाएको हुन्। अब अन्तमा मौसम सम्बन्धी जानकारी, आउँदो असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित ठूलो पानी पर्ने भएकाले सतर्कता अप्नाउन सम्पूर्ण महाशाखाले अनुरोध गरेको छ। महाशाखाले हिजो बुलेटिन निकाल्दै देशका विभिन्न ठाउँमा अति भारी वर्षा हुने भन्ने सचेत रहन आग्रह गरेको छ। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारीदेखि 1 स्तरमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। मधेस, कोशी, बागमती, कर्णाली जस्तो सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग आलोको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। गण्डकी र लुम्बिनीमा भारीदेखि अति भारी वर्षाको सम्भावना, हिमाली भूभागमा भारी हिमपातको सम्भावना, पोखराबाट अन्तर्राष्ट्रिय उडानको नयाँ युग, आजदेखि दुवै नियमित उडान शुरू हुँदै, कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज देशभर पारिका अधिवेशन हुँदै, काशीमा पनि तयारी तीव्र, बिना तामझाम पहिलो विदेश भ्रमणमा निस्किए प्रधानमन्त्री बालेन्द्र शाह, नेपालको जलवायु पीड़ा विश्वमंचमा सुनाइने, पुरानी शरणार्थी समस्याको स्थायी समाधान र राजबन्दीको निशर्त रिहाईको लागि आह्वान,
महासभाको उच्च स्तरीय राजनीतिक बस प्रारम्भ, नेपालबाट राष्ट्रमन्त्री सहभागी र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग पराजित। रेडियो सफलताले तयार पारेको बिहान छ बजेको खबर सँगालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार भेट्न अहिले 9 बजे खबर सँगालो आउँछ। हामी छौँ सफलताको पाइलामा, केही गर्नु भएसम्म सक्नुहुन्छ विभिन्न गीत सङ्गीत र रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4 मेगाहर्ज।
5: सुन्न मन लायो।
6: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने। बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
8: सैलरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: हेलो
11: सुनिता,
10: हजुर सन्चै, कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
13: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्स को बीचमा।
13: फोन नम्बर 061-57-9115।
14: होइन ए बुढा, बिहान बिहान कहीँ नलाकाऊ।
15: मेरी आमै नि घर बनाउन लाएको कुरा त तपाईँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न संयुक्त काष्ठ उद्योगतिर जान लागेको होइन?
14: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
16: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
17: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
19: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी।
20: होइन के भन्छ यो रेडियाले, तिल लगा त कान्छ।
19: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। द गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क द गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था द गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
5: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
21: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
5: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
22: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560-35394।
23: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौड़ा।
24: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
25: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
24: अनि कहाँ छ छोरा यो पसल?
25: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
24: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
25: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
24: पोखरा 2 बिन्दवासिनी बस पार्क,
25: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
24: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
25: मोबाइल नम्बर 98460-59581,
24: 98165-15475।
26: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुन चाँदी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।

0: होइन न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यस्तै के को श्री कृष्ण भनिरहेको नि।
1: अब राम्रा राम्रा देवताको मूर्ति पाउने त ठाउँ छैन, अनि यसै नभनेर के गर्नु त।
0: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोर बनाउनै पर्दैन नि।
2: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 9841775694, 9891924।
3: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
3: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
4: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
3: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
3: यी सबैका परिकल्पनाकार महिला उद्यमी, सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275900।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ

0: सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्नमा लायो
2: मनको ढोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जी को ज्ञान अनि सन्देश सँगै
4: ज्ञानी कामे गुरु
2: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा कार्यक्रम उमंग सुन्न नभुल्नु

0: कि हवा जब चलेगी तब मैं भी दूर आकाश में उड़ूं और अपने रंग बिरंगे सारे रंगों को उस सूरज में चमकाऊं।
1: Hear yourself, स्वयं को आवाज सुन्नुहोस्।
2: जुन चीजको तपाईलाई खोजी छ त्यो तपाई भित्रै छ र मानिसले सोध्दछन् नि हामी भित्रै छ भने तपाईले के गर्नुहुन्छ यदि हामी भित्रै छ भने तपाई कुन रोगको औषधि हुनुहुन्छ यो कुरा पनि सम्झाउँछु। अनुहार त तपाईकै हो तर तपाईले किन देख्न सक्नुहुन्न तपाईको अनुहार हो तपाई किन देख्न सक्नुहुन्न यो आँखाले किन देख्न सक्नुहुन्न माथि नै त छ गर्नुहोस् कोशिश तन्काउनुहोस् आफ्नो आँखालाई यताउता देख्न सक्नुहुन्न यदि तपाईले आफ्नो अनुहार हेर्न चाहनुहुन्छ कोही अरूको हेर्न चाहनुहुन्छ भने केही समस्या छैन यदि आफ्नै अनुहार हेर्न चाहनुहुन्छ भने तपाईलाई ऐनाको आवश्यकता छ। म पनि ऐना लिएर घुम्छु सारा संसारमा म पनि ऐना लिएर घुम्छु किनकि तपाईँ कस्तो हुनुहुन्छ तपाईँलाई नै थाहा छैन तपाईँले केवल कल्पना गर्नुभएको छ आजसम्म कि तपाईँ कस्तो हुनुहुन्छ तपाईँले अरूलाई देख्नु भएको छ आफ्नो आँखाबाट अरू फरक फरक अनुहार देख्नु भएको छ र तपाईँले यही नै विचार गर्नुभएको छ हुन सक्छ म ऊ जस्तै छु कोही राम्रोलाई देख्नुभयो हुन सक्छ यही सोच्न सक्नुहुन्छ कि म ऊ जस्तै देखिन्छु कोही नराम्रोलाई देख्यो जसको अनुहार राम्रो छैन यही भन्नुहुन्छ भगवान मलाई यस्तो नबनाउनु त मानिसले यही सोच्दछन् कि मेरो अनुहार कस्तो छ मेरो अनुहार कस्तो छ मेरो अनुहार कस्तो छ म को हुँ म को हुँ म को हुँ यही प्रश्न त सोध्छन् मानिसले म को हुँ म उसलाई पनि चिन्छु म उसलाई पनि चिन्छु उसलाई पनि चिन्छु उसलाई पनि चिन्छु उसलाई पनि चिन्छु तर म को हुँ के हुँ म कस्तो प्रश्न सोध्छन् मानिसले म यहाँ किन आए यो सबै प्रश्नको जवाफ त्यो ऐनामा छ किनभने जुन दिन त्यो ऐना तपाईँको अगाडि राखिनेछ तपाईँ पनि स्वयं आफैलाई देख्नुहुनेछ र देखेपछि तपाईँको हृदय पनि प्रसन्न हुनेछ कि अब मैले शंका गर्नु आवश्यक छैन अब मैले कल्पना गर्न जरूरत छैन अब मैले सोच्न जरूरी छैन अब मैले विचार गर्नु आवश्यक छैन अब म यसको अनुभव गर्न सक्छु र त्यो चीजलाई देखेर तपाईँ पनि खुसीले गद गद हुनुहुनेछ किन यो म ठाउँ ठाउँमा गएर भन्ने गर्दछु कि तपाईँले जे पाउनु भएको छ त्यो अमूल्य छ तपाईँ जस्तो हुनुहुन्छ तपाईँ जस्तै यो संसारमा कतै पनि छैन सृष्टिकर्ताले केवल तपाईँलाई बनाउनु भयो जसरी बनाउनु भयो तपाईँलाई मात्रै बनाउनु भयो र अरू कसैलाई पनि बनाउनु भयो के कमाल गर्नुभयो ती सृष्टिकर्ताले के कमाल गर्नुभयो कामिल काम कमाल किया तैने ख्याल से खेल बना दिया र एक एक जनालाई यस्तो बनाएका छन् ती सृष्टिकर्ताले कि अर्को यस्तो कोही छँदै छैन र यो पनि म तपाईँलाई सम्झाउँछु कि तपाईँको सुन्दरताको कुनै अन्त्य छैन मानिसले त देख्छन् नि चलचित्रका अभिनेतालाई अभिनेता बन्नका लागि सुन्दर हुनुपर्छ र कमसे कम यदि के भन्छन् चलचित्रका कलाकार महिला हुन् भने उनी त राम्रै हुनै पर्छ हजुर तपाईँले कहिले विचार गर्नुभएको छ कि तपाईँले ती अभिनेत्रीलाई हेर्नका लागि किन जानुहुन्छ किनभने तपाईँको भित्रको सुन्दरता तपाईँकै सौन्दर्यले त्यस सुन्दरतालाई चिन्दछ त्यो सुन्दरतालाई देखेर त्यो चीज तपाईँमा प्रेरणा जाग्दछ कि हेर क्या सुन्दर चीज छ जब तपाईँ चन्द्रमालाई हेर्नुहुन्छ र राम्रोसँग चम्किरहेको छ पूरै चम्किरहेको छ त्यो सुन्दरतालाई देखेर जे तपाईँ भन्नुहुन्छ कि कस्तो सुन्दर छ त्यो चीज के हो जुन तपाईँकै सुन्दरता हो जसले त्यो सुन्दरतालाई पहिचान गरेको छ त्यो सौन्दर्यलाई चिनेको छ त्यो तपाईँ भित्रकै सुन्दरता हो यदि त्यो सुन्दरतालाई तपाईँ हेर्न चाहनुहुन्छ भने बुझ्न चाहनुहुन्छ भने तपाईँलाई ज्ञान रूपी ऐनाको आवश्यकता पर्नेछ दुनियाँलाई सम्झाउनेहरू त थुप्रै छन् तर स्वयं आफैलाई सम्झाउने व्यक्ति को हो र जसरी तपाईँले स्वयं आफैलाई बुझाउन सक्नुहुन्छ त्यसरी अरू कोही पनि छैन जसले बुझाउन सकोस् त्यसैले आफ्नो हृदयको पुकारलाई सुन्नुहोस् तपाईँको हृदयले तपाईँलाई बारम्बार पुकारिरहेको छ बारम्बार तपाईँको ढोका ढकढकाइरहेको छ र भनिरहेको छ कि यो जीवनलाई सफल बनाउनुहोस् त्यसपछि तपाईँ मात्रै आफ्नो जीवनमा साँच्चीकै बाँसुरी मानिसले भन्छन् कि भगवान कृष्णले बाँसुरी बजाउनेछन् मूर्ति बनाउँछन् भगवान कृष्णको उनलाई मुरली दिन्छन् ती कृष्ण जो तपाईँको भित्र छन् उनले त रासलीला गरिरहेका छन् उनको त बाँसुरी बजिरहेको छ र तपाईँ नै एक यस्तो गोपिनी हुनुहुन्छ गोपा हुनुहुन्छ जो भागिरहनु भएको छ। यहाँ त सबै नाचिरहेका छन् र तपाईँ अन्तै जाँदै हुनुहुन्छ। यही नै कुरा छ यस हृदय मन्दिरमा सबथोक भइरहेको छ। यसभित्र सारा तीर्थहरू छन्, यसभित्र सबै कुरा छन्, यसभित्र परम शान्ति छ, यसभित्र परमानन्द छ र तपाईँ त्यहाँसम्म पुग्न सक्नुहुन्छ। केवल यो ज्ञानको जरूरत छ। म भन्दछु सोच्नुहोस् र बुझ्नुहोस्, विचार गर्नुहोस् किन आजसम्म तपाईँले केवल त्यस चीजको कल्पना मात्रै गर्नुभएको छ। अहिले समय आएको छ तपाईँको जीवनमा उनको अनुभूति पनि गर्नुहोस् र यदि तपाईँ अनुभव गर्न चाहनुहुन्छ म तपाईँलाई मदद गर्न सक्छु।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ। त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कका लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर
4: सन्चै कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्सको बीचमा।
7: फोन नम्बर 061-587-915।
9: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ले जरूरी फ्रेडी। ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रुब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चदेबालो क्योइनी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रोसै औ विवरण क्या चिम विश्या रोसै दे कार तब खेर्वे खैबै बैंक छो जर यासी थेरै सेल्फीसी केवाईसी विवरण धवै विवरण नमक लमु। कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामसाह पथ, काठमाडौं।
10: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
11: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856110900 9828420 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
10: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
11: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
10: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
11: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
10: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
11: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9856-28104।
10: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
12: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टु मिट सपमा।

0: हुन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तितु मिट छ पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 9852677093, 9765509060। दोस्तितु मिट छ।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर,
5: गुरुकुल,
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
6: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
5: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9855275900।
7: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
8: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
7: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथी स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथी पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
8: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
9: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिपेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिनेछ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 9811062983, 9855552855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
10: बिहान बिहान कहाँ हिँड्न लाग्छौ?
11: ए, यहाँ म
10: भए नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
11: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
12: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
13: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-984 541-985 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौं असल उपभोक्ताको परिचय दिउँ।
15: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस्। कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा चाहिँ उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता। जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक बिजुनेस बिल्डिङको 2 तला फोन नम्बर 061-571-430 98-560-85-843। सम्झनुहोस् है स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर्संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरू शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सफल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घर नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयसी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरीर पानी जस्तो छ।
10: मदन भण्डारीलाई साथै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। आज हामी छलफल गर्नेछौ ज्येष्ठ नागरिकको सुरक्षा संरक्षण गतिविधि र अवस्थाको विषयमा छलफल गर्नेछौ। त्यो सँगसँगै सामाजिक क्षेत्रलाई पनि जोड्नेछौ। आज हामीसँग छलफलका लागि हुनुहुन्छ अत्यन्त क्रियाशील व्यक्तित्व, सामाजिक क्षेत्रमा लागि पर्नुभएका व्यक्तित्व हुनुहुन्छ ज्येष्ठ नागरिक सरोकार समाज नेपालका केन्द्रीय सदस्य, पोखरा महानगरपालिका वडा नम्बर 19 का निवर्तमान अध्यक्ष पद्मा कुमारी गौतम राधासँग कुराकानी गर्नेछौ। यहाँलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ।
1: नमस्कार। कार्यक्रममा सहभागी गराइदिनु भएकोमा धेरै धन्यवाद छ।
0: हजुर, एकदम व्यस्त होइन सामाजिक क्षेत्रमा भनेपछि लागि पर्नुहुन्छ, व्यस्तै हुनुहुन्छ अहिले?
1: होइन, म व्यस्तै नै छु। खासै मलाई घर बस्न मन लाग्दैन। अब आफूलाई त्यो मनमा उन्जाइरहेको छ।
0: हजुर,
1: सकेको सामाजिक काममा सकिन्जेल गर्नुपर्छ जस्तो लाग्छ मलाई।
0: हजुर, अहिले तपाईँ ज्येष्ठ नागरिक सरोकार समाज नेपालको केन्द्रीय सदस्य हुनुहुन्छ। यो चाहिँ कस्तो खालको संस्था हो?
1: यो भनेको यो ज्येष्ठ नागरिकको लागि हामीले अहिलेसम्म एउटा मुद्दा नै उठान गरेर हिँडेको छौँ, होइन? अब यो ज्येष्ठ नागरिकको सरकारको विषयको कुरा हुन्, अब घरगाममा हाम्रै घरगामबाटै सुरु गरेका चिज हुन् यिनीहरू। के अरे, हाम्रा यो ज्येष्ठ नागरिकलाई अब घर परिवारबाट अपमान हुनु हुँदैन र राज्यबाट अपमान हुनु हुँदैन। सेवा सुविधा लिनुपर्छ परिवारले, राज्यको मात्रै सेवा सुविधा होइन कि परिवारबाट पनि सम्मान गर्नुपर्छ भन्ने चाहिँ आवाज हो यो।
0: हजुर हजुर, अहिले कस्तो छ ज्येष्ठ नागरिकहरूको अवस्था चाहिँ कस्तो पाउनुहुन्छ?
1: ज्येष्ठ नागरिकको त नाजुकै छ।
0: हजुर,
1: नाजुक छ अझै पनि। यो अब अहिले हाम्रो जो अहिलेका चाहिँ युवा शक्तिहरू अब नेपालभन्दा बढी विदेशिनु पर्नुको कारणले पनि
0: हजुर
1: ज्येष्ठ नागरिक अलिकति पीडामै हुनुहुन्छ।
0: हजुर, भनेपछि यो सन्तानले गर्दा,
1: सन्तानको
0: कारणले गर्दाखेरि?
1: हजुर,
0: त्यो सुरक्षा संरक्षण नगरिदिँदा कि साथमा नहुँदाखेरि?
1: साथमा नहुँदाखेरि, किनभने अब देश विदेशिन त बाध्यताले छ नि त।
0: हजुर,
1: बाध्यताले छ। अब फेरि एउटा लहर पनि छ नि, विदेश फलानाको गयो हाम्रो पनि जानै पर्छ भन्ने पनि छ,
0: नजाने भन्ने।
1: अब फलानाको गयो म पनि जानुपर्छ भन्ने हिसाबले गर्दाखेरि अहिले सन्तान एकातिर तड्पिने, ज्येष्ठ नागरिक घरमा चाहिँ एकातिर तड्पिने अवस्था नै पाइराखिएको छ।
0: हजुर हजुर, त्यो अवस्थाले हेर्दाखेरि अर्को समाजले हेर्ने दृष्टिकोण चाहिँ ज्येष्ठ नागरिकहरूलाई कस्तो पाउनुहुन्छ?
1: समाजमा त त्यस्तो छैन, पहिला भन्दा त अहिले धेरै नै बुझेको अवस्था छ। किनभने अब ज्येष्ठ नागरिक गाउँमा भनेको पिल्सिएका महिला,
0: हजुर,
1: अब जस्तै साक्षर महिलाहरू के, अब आफ्नो चाहिँ सबै कुरामा चाहिँ सम्पन्न नभएको भनौँ न, होइन, एउटा किसिमले सम्पन्नै भनिन्छ नि त, सबै सक्षम नभएका चाहिँ महिला, त्यस पछाडि अब त्यस्तै ज्येष्ठ नागरिक, त्यस्ता मात्रै व्यक्तिहरू चाहिँ अहिले गाउँमा हुनुहुन्छ।
0: हजुर हजुर,
1: अब सबै पीडाकै अवस्थाका मान्छेले पीडाको अवस्था नबुझ्ने त कुरै हुँदैन।
0: हजुर होइन, हजुर, तपाईँ आफू त ज्येष्ठ नागरिक सरोकार समाज नेपालको केन्द्रीय सदस्य हुनुभयो अहिले, होइन?
1: हजुर,
0: निवर्तमान भएर काम गरिरहँदाखेरि पोखरा महानगरपालिका वडा नम्बर 19 के कस्ता गतिविधिहरू भयो?
1: ज्येष्ठ नागरिकको बारेमा अब म पहिला सदस्य बन्ने बेलामा त्यसमा हामी 50-60 जना मात्रै सदस्य थियौँ। त्यसमा मैले 300 जना आजीवन सदस्यको हाराहारीमा म अध्यक्ष भएपछि, हजुर, 300 जनाको आजीवन सदस्य बनाइएको छ। महानगरपालिका चाहिँ वडा नम्बर 19 मात्रै 300 जना बनाइएको छ। अनि त्यसमा चाहिँ मैले यो दिवा सेवाको सुरुवात,
0: हजुर,
1: सुरुवात 8 ठाउँमा गरेको, तर अहिले निरन्तर 4 ठाउँमा मात्रै चलिरहेछ। तर सुरुवात चाहिँ दिवा सेवा चाहिँ बामाहरूलाई घर खाना बस्नको व्यवस्था त छ, दिनभरि एउटा स्कुलको रूपले बाबामालाई पनि स्कुल जस्तो दिनभरि त्यहाँ भुल्ने, आफू जस्तै बिर्र बाबामाहरू जम्मा भएर आफ्नो दुःख सुख बाँड्ने वातावरण भयो भने उहाँहरूलाई समाधान हुन्छ जस्तो लागेर सुरुवात गरेको त्यहीँबाट, मलाई मेरो कार्यकालमा त्यो दिवा सेवा गराउने र अब यसो 2-4 ठाउँबाट बजेट लगाएर त्यो बाध्य बाजाका सामग्रीहरू, भजन कीर्तन, यसो म्याटहरू लगाएर, ग्यास चुलो सिलिन्डर लगाएर उहाँहरूलाई त्यहाँ चिया पकाएर खाने वातावरण र यसो रमाइलो गरेर 2-4 घन्टा भुल्नुभयो भने परिवारलाई घरबाट परिवारलाई पनि सन्तोष बुढाबुढीको कसकस हुँदैन नि त बुढाबुढीको त धेरै कसकस हुन्छ नि त फेरि अनि थाकेर यताबाट नमाएर जानुहुन्छ घर गएपछि खानेकुरा पाउनु भयो भने सन्तोषी भएर नि बस्नु भएको थियो त अहिले धेरै राम्रो भएको छ
0: हजुर हजुर भनेपछि एकदमै महत्वपूर्ण काम चाहिँ यो भएपछि धेरै ठाउँमा यही है ठाउँ ठाउँमा हाल्यो नि त यसरी नै सेवा सञ्चालन आयो होइन
1: अहिले बरु बच्चाको लागि फेसिलिटी छ होइन मन्टेश्वरीहरू यताउता लगेर बच्चालाई गाह्रो भयो भने लगेर राख्ने ठाउँ छ बाबामाहरूलाई त अब यस्तो आश्रममै पनि त लानु बाबामालाई राम्रो होइन नि त
0: होइन
1: अब यस्ता आश्रमहरू बनाउने बाबामाहरूलाई यस्तो चाहिँ उहाँ सेवा सुविधा हुन्छ राख्ने भन्ने त कतिपय परिवारले त राख्नु भएको छ बाबामाको मनमा त सन्तुष्टि हुँदैन
0: होइन
1: त्यसो भएर यो दिवा सेवा गर्ने र आफ्नो घरमै चाहिँ बाबामालाई व्यवस्था भएर परिवारकै उसमा रमाउन पाइयोस् संरक्षणमा रमाउन पाइयोस् भन्ने चाहिँ हाम्रो उद्देश्यले हामीले त्यो काम गरेर ठाउँ ठाउँमा दिवा सेवा केन्द्र र ठाउँ ठाउँमा चाहिँ अब यस्तै कार्यक्रमहरू राखिदिने र अब सोच कस्तो छ अहिले हाम्रो आवाज भने अब सकेसम्म ज्येष्ठ नागरिकलाई एक महिनामा 15 दिनमा सुगरको केसरको सामान्य रोगहरू चाहिँ नजिक नजिक टोल टोलमा गएर गराइयोस् भन्ने माग गरिराखिएको छ अब ज्येष्ठ नागरिकको लागि हस्पिटलको लागि चाहिँ पहल गरिएको छ त्यहाँ जतिवटा बेड दिनुहुन्छ
0: हजुर
1: प्रत्येक हस्पिटलमा चाहिँ अब बेड हामीले चाहिँ ज्येष्ठ नागरिक लाने बित्तिकै त्यसमा चाहिँ यसो सेवा सुविधा ज्येष्ठ नागरिकको लागि पनि केही छुटियोस् भन्ने चाहिँ त्यसमा आवाज उठाइराखिएको छ
0: हजुर केही परिवर्तन त यो आवाज उठाउँदा उठाउँदै आएको छ
1: आएको छ गरेको त कहाँ हुन्छ र
0: अब त्यहीँ गएर भनौँ न दिवा सेवामा त्यहाँ गएर बस्ने चिया पानी खान पाइने भएपछि उहाँहरूलाई पनि आनन्द के हुन्छ नि जति जे भने नि हामीले भन्न व्यक्त गर्न
1: उहाँहरूलाई पनि कस्तो मन अर्कै आफ्नै पैसा उठाएर पनि खानुहुन्छ कि त्यहाँ सधैँ राज्यले त कहाँ गर्दैछ बुझ्नु भएको छ कि यो हाम्रो पनि छ हामीले पनि आफ्नो पनि खानु पर्दो रहेछ हामी पनि रमाउनु जान्न पर्दो रहेछ भनेर
0: हजुर
1: अहिले त जन्मदिन मनाउने थिएँ बाबाहरूले जन्मदिन मनाउनुहुन्छ कि पालै पालो अब 500 कति सक्नुहुन्छ आफ्नो क्षमता अनुसार दिएर त्यहाँ दुध किनेर यसो बिस्कुट किनेर भए पनि जन्मदिन मनाउने कुनै ठाउँमा त खिर पकाएर खाने यताउता त्यो अर्कै माहौल छ कि अहिले ज्येष्ठ नागरिकको अब जस्तै हाम्रो लामा चौरमा भक्ति कर्म दिवस सेवा चलिरहेको छ अनि हाम्रो फेरि टाकुरा भन्ने ठाउँ छ कि वडा नम्बर 19 के
0: हजुर
1: त्यहाँ पनि राम्ररी चलाउनु भएको छ पुरानो चौर पनि चलेको छ
0: हजुर
1: त्यस्तै दुई चार ठाउँमा माथि काउरेमा पनि चलेको छ तर सबै ठाउँमा एउटै तरिकाले चलेको छैन
0: हजुर हजुर
1: भूगोल अनुसारले उकालो ओह्रालो हिँड्न पर्ने ठाउँ र समूहमा त्यसै गएर बस्ने ठाउँमा फेरि फरक छ नि त
0: हो
1: स्रोत साधनको पनि गाह्रो छ हिँड्न पनि गाह्रो छ
0: हो त्यही त अहिले सबभन्दा एकदम आर्थिक रूपमा भनौँ न बुवा आमाहरू ज्येष्ठ नागरिकको अवस्था त छोराछोरी हुर्काउँदा हुर्काउँदै आफ्नो भए जति सक्नुहुन्छ छ भने अनि त्यही पैतृक सम्पत्ति रहन्छ त्यही पनि बाँडफाँड गर्नुहुन्छ मलाई किन चाहियो र छोराछोरीले यो अवस्थामा ल्याउलन् भन्ने त आकलन सोच्नेसम्म सक्नुहुन्न है
1: सक्नुहुन्न
0: अनि जब अरूमाथि निर्भर पर्नुहुन्छ सन्तानमाथि त्यसपछि चाहिँ एकदमै चुनौतीपूर्ण अवस्था आउँछ त्यो
1: है यो त एकदम भर्छ हेर्नुहोस् यो त किनभने सबैको घर घरको भोगाइ छ जस्तो लाग्छ यो सन्तानले पनि बाबालाई किन चाहिन्छ र भन्ने चाहिँ हुने के बाबालाई किन चाहियो
0: अब क्या भइसक्यो के गर्छन् त भने
1: किन तपाईँले के लाउनु पर्यो के खानु पर्यो के खानु भएको छैन भन्ने कुरा के त्यस्तो कुराले गर्दा तपाईँलाई किन चाहियो
0: हजुर
1: आवाजै छोराछोरीबाट किन चाहियो भन्ने के बाबामालाई पनि त इच्छा त हरेक कुराको हुँदैन र नसक्ने भएपछि बच्चाले जस्तै रिल्याक्स गर्ने बेला हो नि त
0: हो नि
1: आनन्द लिएर सन्तोषी भएर घर दुध खान मन लाग्छ कि घिउ खान मन लाग्छ कि समयअनुसारको
0: हो नि
1: तातो चिसो गराएर दिने परिवारको अगाडि हाँसेर बस्न पायो भने बाबामाले बाहिरबाट छोराछोरीले भिन्दै राम्रो चिज ल्याइदिएको म खान्छु भन्नुहुन्न परिवारको सुख शान्ति परिवारलाई बाबामालाई चाहिने हो अब यो सम्पत्ति भन्ने कुरो बाबामालाई यो पैतृक सम्पत्तिमा पनि रुखो पाखो राख्ने चलन छ कि
0: सम्बन्ध
1: खेत बाबामाले कमाउन सक्नुहुन्न कमाउने मान्छे पाइँदैन होइन खेतको पारेर माटो खान मिल्दैन त्यसो भएर यो बाबामालाई जहाँनिर सजिलो छ त्यहाँनिरको चाहिँ राखेर अथवा चाहिँ नगदै ब्याङ्क ब्यालेन्स गरिदियो भने बाबामाले झिकेर खाने चाहिँ पनि मान्छे लगाएर नि खाने कुरा हुन्छ अलिक यो कुरामा चाहिँ अलिक कमजोरी छ छोराछोरीको लागि छोराछोरीले कमाउँछन् रमाउँछन् अब यो व्यवस्था गरिदिने भन्दाखेरि पछि छोराछोरीसँग हात थापेर खान त साह्रै दुःखदायक
0: हो त नि। अनि त्यो के दिन्न भन्न नि पाएन त, त्यस्ता केस छन् कि होइन?
1: दिन्न भन्न त पाइन्न, होइन दिन्न भन्न त पाइन्न, तर आफ्नो मुठीबाट फुत्किएपछि दिन त दिन्छु नि, मैले पुगेको त त्यसको नि दिन भनेको छु नि भनेर त त्यस्तै
0: आमाहरूले के आमा बाको नाममा पहिला सम्पत्ति हुन्छ होइन, छोराछोरीले बुझ्न पर्ने कुरा त्यो सम्पत्ति बुवा आमाले नदिए त कहाँ पाउँथे र होइन, उहाँकै सम्पत्तिमा फेरि रमाउने
1: हो,
0: तर उहाँहरूलाई चाहिँ हेला गर्ने,
1: उहाँहरूलाई हेला गर्ने त्यो त एकदम कति छ कति, अब कतिलाई त्यस्तो अब हामी एक दुईवटा उसमा घरमा गएर त्यसलाई कुराकानी पनि गरियो कि बा आमालाई यस्तो गर्न यस्तो गर्ने होइन भनेर, अहिले पति खाममा ल ल छिटो बा आमा अझै बाँच्नु कति वर्ष छ, रोग लाएर उपचार गर्न कति बाँकी छ, ल अहिले हामीलाई चाहियो चाहियो बुझेकै परिवारहरू के किन चाहिन्छ, हामीलाई बाँड्दै हुन्न, हामी दुई भाइ छौँ अथवा तीन भाइ छौँ हामीलाई बाँड्दै हुन्न, त्यो बोकेर किन बस्ने भनेर, होइन भने उसले पाल्छ कि उसले पाल्छ कि भनेर त्यो के बाख्रा बस्तु लगाइदियो जस्तो बा आमालाई
0: लगाइदिनु
1: भनेर ठ्याक्कै मैला पुगेको थियो घरमा लगेर आधी हाल्ने बुझे केही परिवारमा पालो लाउने, अनि त्यो त्यो बा आमालाई हिँड्न नसकि नसकिकन अर्को घरमा सर्न बाध्यता पार्ने
0: पार्ने उसलाई इच्छा हुन्छ कि हुन्न, कहीँ केही सजिलो भएको हुन्छ, कहीँ बिस्तारा सजिलो होला, कहीँ चाहिँ होइन
1: टोयलेट सजिलो होला, कहीँ बुहारीको मुख मिठो राम्रो होला
0: होला
1: होइन,
0: कहीँ खानाको स्वादै होला, घर अनुसार अरू कुरा फरक हुन् के
1: होइन
0: हो नि,
1: त्यही त नि
0: त्यस्तो कति अब भनौँ न नाति नातिनासँग त उहाँहरूलाई त कति माया हुन्छ नि त, सानोको भन्दा ब्याजको माया भनिन्छ, कहीँ कुनै नाति नातिना जेठो पहिला जन्मेको भएर उता प्रेम होला हुन्छ नि त, त्यस्तो भावनै नबुझ्ने
1: भावना बुझाइ छैन, अब हामीले यो बुझाइ होस् भनेर अब कति बुहारीलाई सासू ससुरालाई राम्रो सेवा गर्ने बुहारी सम्मान कार्यक्रम पनि राखेँ मैले मेरो कार्यकालमा होइन, अब उहाँहरूलाई सम्मान गरेपछि फेरि अर्को परिवारले नि सिक्ला र
0: हजुर
1: त्यो बा आमाले सुख पाउनु होला भनेर त्यस्तो कार्यक्रम बसको सिटमा आउँछ कुरा
0: हजुर,
1: बसको सिटमा फेरि हामीले त्यो जो युवाले त्यो बसमा बसेकाले सिट छोडिदिन्छ बा आमालाई देखेर उहाँहरूलाई पनि सम्मान गर्ने कार्यक्रम राखियो, अब यो कार्यक्रमहरू यसरी राखेर पनि हुँदैन, अब ज्येष्ठ नागरिकलाई के गर्ने त नि, हामीलाई 50% छुट चाहिन्छ भनेर फेरि उहाँहरू आवाज उठाउनुहुन्छ, यसमा फेरि हामी यो समन्वय समिति
0: हजुर हजुर
1: महानगरपालिका हामी लगायत ज्येष्ठ नागरिक लगायत अब विभिन्न संस्थाका सरकार लिएर त्यो कुरा गर्दाखेरि फेरि बसवालाका पनि कुरा निस्किएन, हाम्रो त्यत्रो ऋण काटेर किस्त झिकेर हामीले चाहिँ गरे हुन्छ त्यो राज्यले हामीलाई बिहो दिन्छ हुन पनि हो उसको ठाउँमा, त्यो राज्यले दिनु पर्यो त्यो सुविधा, राज्यले चाहिँ त्यो कर्म छुट गराइदियो भने बा आमालाई छुट गराउने हो होइन, अब यस्ता यस्ता कुरा यो आवाज त हामीले उठाउन पर्ने ठाउँमा उठाउने, मुद्दा कहाँ राख्न पर्ने हो, कहाँ पर्पोजल बुझाउन पर्ने हो, त्यो काम त गरिराखिएकै छ
0: हजुर,
1: अब अहिले फेरि अब यिनै ज्येष्ठ नागरिकै विषयमा कोषको लागि अति आवश्यक अलि हुने खाने आमाहरूले बाहरूले फेरि कसैले 1-2 लाख रुपियाँको कोष खडा गरेर कुनै पुग्ने 50 लाखकै राख्नु भएको होइन, अब हाम्रो अब बुझ्ने बतस बदर्सको उहाँले 50 लाख भन्दा नि बढी राखिसक्नु भएको कोषको लागि हाम्रो केन्द्रीय कार्यालयमा, कोहीलाई 2 लाख कोहीलाई 1 लाख त्यसरी भए पनि यो ज्येष्ठ नागरिकको आवाज हामीले उठाउनै पर्छ, यसलाई चलाउनै पर्छ, यो यतिकै चाहिँ मारेर बस्नु हुँदैन भनेर यसरी पनि कोष खडा गरेर यो गराइएको छ, ज्येष्ठ नागरिकको लागि त अझै समाधान अझै लाग्छ,
0: धेरै समय
1: लाग्छ
0: यति धेरै
1: किनभने यति यति धेरै लाग्दैन, सबै बामा विपन्न हुनुहुन्न सम्पन्न पनि हुनुहुन्छ होइन, सम्पन्नलाई पनि व्यवस्थित चाहिँ हुन पर्यो, व्यवस्थित छैन कि,
0: बिचरा सम्पन्न छ तर बेचेर आफ्नोलाई आए आनन्द लिन सक्नु होइन, मेरो छोरा छोरीलाई पुग्दैन कि भन्ने त्यो खर्च गर्नै सक्नुहुन्न,
1: खर्च गर्न उहाँहरूको बोधिया भएको खर्च गर्न सक्नुहुन्न, त्यो छोरा छोरीबाट चलाएमा गरेका मिलेन
0: मिलेन,
1: किनभने छोराछोरीलाई जसरी बा आमाले कति मोडिएर दुःख गर्नुभयो नि त होइन, यस्तो खाले दुध खान्छ कि झाउलो खान्छ कि साह्रो
0: खान्छ
1: यो खान यो ठाउँमा खेलाएर खुसी हुन्छ कि यो ठाउँमा पढाएर खुसी हुन्छ कि भनेर छोराछोरीको लागि बा आमाले कति त्याग गरेर आफ्नो स्वास्थ्यलाई पनि ख्याल नराखी नराखी त्यो छोराछोरीलाई जसरी चाहिँ गरेछ भने छोराछोरीले पनि कस्तो अब अहिले बाबाआमाको अवस्था छ, केटाकेटीकै अवस्था हो नि त, त्यसरी परिवारबाटै बुझिदिनु पर्छ
0: हजुर,
1: र यो परिवारबाट नबुझ्ने परिवारलाई राज्यको निगरानी हुनुपर्छ
0: हजुर हजुर। अहिले त्यो मात्रै होइन कि, एकदमै सामाजिक दूरी बढे है, एक्लोपन पनि भएछ, त्यस कारणले धेरै एन्जाइटी, विभिन्न रोगको शिकार पनि हुनुभएको नागरिक
1: हो। अब सामाजिक त दूरी कति छ कति, एउटा कुरो गाउँमा बस्तीमा मान्छे नै छैन है, बस्ती नै पातलो, अब मान्छे छैन, अब चाहिँ आफ्नो घरमा अरू मान्छे कोहीलाई चाहिँ राखेर हिँडेको छ, गाउँमा बस्ती छैन। अर्को कुरो राजनीतिको कारणले झन् अहिले दूरी, सामाजिक दूरी धेरै भएछ
0: हजुर,
1: एमाले घर, काङ्ग्रेसको घर, राप्रपाको घर होइन, यो के को घर भनेर केही परि आउँदाखेरि पनि फेरि त्यहाँनिर त्यो पहिलाको जस्तो सहयोग पनि छैन अहिले
0: हो त नि, त्यो आत्मीयता घट्दै गयो,
1: एकदम एकदम
0: एक खालको थियो नि आत्मीयता,
1: आत्मीयता घट्दै गयो, अनि ऐँचो पैँचो पनि छैन। अब प्रत्येक घरमा प्रत्येकका साधनहरू तछाड र मछाडले गर्दा सामाजिक वातावरण चाहिँ हामीसँग यसरी हामी जे जहाँ छ जति छ हामीले सबै यसरी चाहिँ सहयोगी भावले बाँच्नुपर्छ भन्ने अब त्यो भाव चाहिँ धेरै
0: हराइसक्यो है, हो त नि, धेरै गाह्रो छ कि अहिले पछिल्लो समयमा यो हामी कतातिर जाँदैछौँ भन्ने हामी आफै अन्यल छौँ कि, एउटा आत्मीयता होइन, भेटघाट मेलमिलाप थियो नि,
1: हो नि
0: होइन, पर्दा मर्दा पर्दा भनिन्थ्यो, त्यो पनि हरा कि
1: होइन, अब अहिले उही अस्ट्रेलियाका र अमेरिकाका गफ लाउने अलि शक्ति हुँदाखेरि नसकेपछि घरै छेर्छिनी जस्तो भयो, अब परिवारलाई छोराछोरी पढाएपछि विदेश प्लान भए, अनि अब के केमा ठुलै ठाउँमा पुर्याए नि, अहिले बाबाआमाको चाहिँ त्यो विडम्बना त त्यही विदेशिनुको कारणबाटै नै भयो।
0: अहिले भनौँ न धेरै काम गर्नुभयो, वडा नम्बर 19 होइन, सुरुवात कति धेरै कामहरूको, जस्तै कति राम्रा राम्रा कामहरू, दिवा सेवा नै भयो, त्यो सँगसँगै राम्रोसँग आफ्ना सासु ससुरालाई स्याहार गर्ने, बुहारी सम्मान होइन, ती लगायतका कामहरू गर्दाखेरि मुख्य समस्या चाहिँ के देख्नुहुन्छ, स्थानीय तहसँग मिलेर काम गरिरहँदा नागरिकका लागि तपाईँले देख्नुभएका प्रमुख आवश्यकता र समस्या चाहिँ के देख्नुहुन्छ?
1: मैले अब अहिले नागरिकको लागि हाम्रो चाहिँ सबभन्दा राज्यले यसलाई हेलचक्रै के गरे, राज्यले भन्दा नि राजनीति दलले पनि बुझ्न पर्ने कुरा हुन्छन् कि होइन, जो जहाँबाट जितेर जुन पार्टीबाट जिते पनि राज्यले गर्न पर्ने दायित्वलाई
0: हजुर,
1: किनभने राज्यको कुर्सीमा त बसेका छन् त राजनीतिक दलको मान्छे, हो कि होइन, राज्यको कुर्सीमा बसेर राज्यभित्र भएका जनताको संरक्षण चाहिँ छैन कि, पार्टीको संरक्षण,
0: पार्टीको संरक्षण,
1: व्यक्ति स्वार्थीको संरक्षण
0: हजुर,
1: स्वार्थको संरक्षण चाहिँ राजनीति निस्किएछ,
0: निस्किएछ व्यक्ति केन्द्रित राजनीति।
1: अब म त विभिन्न संस्थामा हिजोदेखिकै हामीले जानेर सक्ने भएदेखि, अब लागु पदार्थ नियन्त्रणदेखि लिएर, अब जस्तै म राष्ट्रिय महिला अधिकार मञ्चको म केन्द्रीय सदस्य नै भएको हुन्छ, जिल्ला अध्यक्ष नै भएर त्यत्रो काम गरेर हिँडिया छ, किनभने हामीले त सबैको पेट छान्ने मन छान्ने जस्तै चाहिँ काम त गरेर हिँडिया छ नि त, हिजोदेखिको महिलाको लागि कति चाहिँ, म त भिकुटी मण्डपको चौरमा 19 दिनसम्म स्लिपिङ ब्यागभित्र भाँडाकुँडा राखेर चौरमा सुत्ने, दिनभरि नाराबाजी गरेर हिँडेर त्यत्रो बसेर हिँडेको, सडकमा त त्यस्ता कुटाई पिटाई त्यस्ता भनाइ त कति खाइयो कति खाइयो, आवाज उठाएर हिँड्दाखेरि
0: हजुर
1: होइन, अब त्यसमा अब त्यस्तै राजनीति भन्ने कुरो त राजनीति त कुटनीति जानेकाले मात्रै राजनीति हुँदो रहेछ जस्तो लाग्छ मलाई, अहिले
0: त्यो काम गरिन्छ रहेछ देख्ने
1: कुटनीति जानेले राजनीति जान्छ, कुटनीति नजाने मान्छेको स्वतन्त्रले गर्ने मान्छेलाई कुनै पनि पार्टीले त्यसलाई त्यस्तो खासै स्वीकार्छ जस्तो लाग्दैन
0: हजुर, भनेपछि राजनीति प्रति नै वृत्तिष्ठा आएको हजुरलाई,
1: मलाई राजनीतिप्रति त मलाई त साँच्ची कुराहरू घिनितै लाग्न थालिसकेको
0: हजुर, जो तपाईँ नै राजनीति पनि बुझेको हिँड्नुपर्छ, दिदीबहिनीहरू सचेत हुनुपर्छ भनेर चाहिँ
1: राजनीतिभित्र पनि घुसेर महिलाले स्वतन्त्रता पाउन पर्छ, महिला भएकै कारणले त्यहाँ महिलालाई सबैको चाहिँ चेपमा हिँड्नु हुँदैन, हिँड्न पार्नु हुँदैन भनेर त्यस्तो आवाजलाई पस्यो भने त म त खास त
0: होइन,
1: महिला भएकै कारणले, अनि त्यो अलिकति भनौँ हाम्रो समाजमा माया पुरुषहरू को चेपाई हेपाईमा त हिँड्नुपर्छ भन्ने छैन होला
0: होइन,
1: किनभने हामी पनि आफ्नो ठाउँमा महिला पनि त सक्षम भयो त्यो ठाउँसम्म टिक्न गएको हुन्छ काम केही गरेर बुझेर एकैचोटि फर्केर गएर त्यहाँ मलाई लौ न दिनुहोस् न भनेर त गएको त हुँदैन नि त त्यसो भएर यो राजनीतिमा पनि सचिनलाई मान्छे सचिएको मैले खासै देख्दिनँ होइन त्यस्तो भएर यो राजनीति भन्ने कुरो अब त्यस्तै हो हामी अब एउटा गाउँमा बसेर भोटै हाल्ने त हो स्वार्थ लिएर त्यहाँनिर मन्त्री हुँला भनेर गएको पनि होइन एउटा महिलाको आवाज उठाएर कुनै दिनमा कुनै निस्वार्थ भावले कुनै पनि संस्थामा हाम्रो एउटा चाहिँ कस्तो भने यो राष्ट्रिय महिला अधिकार मञ्च भन्ने कुनै चाहिँ राजनीतिमा पनि उसको झण्डा अगाडि लाएर यो उसमा यो कार्यालयमा हामी हिँड्न नपाउने भनेर हिजोको कार्यक्रम चलाएर हिँडेको मान्छे यहाँ केन्द्रसम्म म त धेरैवटा जिल्लासम्म पनि पुगेँ धेरैवटा जिल्लामा गएँ नि त केन्द्रीय भएपछि त आफ्नो जिल्ला मात्रै नभइकन मेरो त कार सातवटा गाडी छ त मेरो कार्यक्षेत्रै थियो जिल्लामा म त्यो डाँडा डाँडामा म आफै गोर्खाली झोला बोकेर हिँड्थेँ त म महिलाको लागि चाहिँ गाडी छ गाडीसँग त्यहाँ गएर उहाँहरूसँग सहकार्य गरेर कति हिँड्थेँ होइन अब मेरो घर पनि मैले राम्रैसँग चलाएको थिएँ त्यसो भएर यो राजनीति भन्ने कुरोमा मान्छेले नबुझेर यो राजनीति गर्ने भनेको त राज्यको नीति हो नि त राजनीति भनेको त हो कि होइन
2: नाम चाहिँ सबैभन्दा राम्रो हो
1: राज्यको नीति तपाईँलाई होइन राजनीति भनेको नीति छैन नियम छैन हो अनि त्यो गोदीकै पद राणिन्छ गोदीमा फलाने ल तिमीलाई यहाँ भयो ल त्यो पनि उसलाई मन जित्न पर्यो त्यो यहाँ भयो भनेर हिँड्नलाई व्यक्तिको मन जितेर हिँड्न पर्यो
2: हामी समाजको मन जितेर काम गर्ने व्यक्तिको मन
1: त्यसमा नियम कानुनले चल्न सक्ने बोल्न सक्ने भएपछि त त्यो ऊ आफ्नो स्वतन्त्रले जान पाउनु पर्यो नि त त्यहाँनिर हो कि होइन ल मैले यहाँसम्म आएको यति गर्न पर्छ यो कामले म यहाँ जान पाउनु पर्छ भने एकै व्यक्ति छ भने क्षमतावान व्यक्ति छ भने तपाईँले यो गर्न सक्नुहुन्छ गर्नुहोस् सक्नुहुन्न भने सक्नुहुन्न भन्नु पर्यो तर फलानालाई तपाईँलाई यहाँ राखिदिएको छु भनेर त्यो राज्यको नीति हो र त्यो
2: धेरै गाह्रो
1: राज्यको नीतिमा नचलेपछि राजनीतिको पछाडि लाग्न त्यति आवश्यक ठान्दिनँ मैले
2: हजुर सामाजिक काममै आनन्द
1: एकदम कसैको लक्कु धक्कु छैन कसैको तरासमा कसैको दबाबमा बस्न त परेन
2: नि अहिले जस्तै तपाईँले देखेको स्थानीय सरकारले चाहिँ ज्येष्ठ नागरिक मैत्री ओडा बनाउन चाहिँ के कामहरूको सुरुवात गर्नुपर्ने देखिन्छ
1: ज्येष्ठ नागरिक मन्त्रीलाई एउटा सामान्य पुग्छ भने अब अहिले भवनकै हाम्रो छ ती भवनहरू छ अब आमासम्मको भने नि बाबुसम्मको भने नि त्यो परिचालन त भएकै छ होइन अब एउटा अब अहिले चौतारामा थिए हाम्रा ठाम ठामका चौतारा थिए मन्दिर र पेटीहरू थिए ती चाहिँ अब लगभग अब त्यो पाइ परेका ठाउँमा त छन् होइन अब एउटा प्रतीक्षालय जस्ता भए पनि बाबामाहरू भेला भएर अलिकति टोल टोलमा के टाढो टाढो जान नपर्ने तरिकाले एउटा व्यवस्था भएर उहाँलाई चिया पानी एउटा खानेपानीको एउटा त्यहाँनिर टोयलेटको व्यवस्था प्रत्येक टोलमा होइन सार्वजनिक टोयलेट त्यो बाबामालाई यसो जाने निस्कने अनि त्यसपछि घरमा पनि अब बाबामाको लागि आफ्नो क्षमता अनुसारको पारिवारिक सेवा सुविधाको लागि चाहिँ राज्यले पनि निगरानी राखेर सक्ने परिवार छ भने परिवारलाई जवाब दिएर गर्न लाउनु पर्यो नीति नियमका कुराले होइन ल यस्तो छ तिमीहरूले यति दिन्छौ भने यसरी बायामालाई गर्छौ भने गर गर्दैन भने फेरि तिम्रो पछाडि राज्य छ भनेर चाहिँ त्यो व्यवस्थित गरिदिन पर्यो छैन भने राज्यले पनि बायामालाई टोयलेटको असुविधा छ कि त्यो घरमा सुत्ने खाटको असुविधा छ कि होइन बेसी बिस्ताराको असुविधा छ कि राज्यको निगरानी विपन्नलाई पुग्नु पर्यो सम्पन्नको नियम कानूनले परिवारबाट जुटाइदिनु पर्यो विपन्नको राज्यबाट चाहिँ सेवा सुविधा पाउनु पर्यो
2: हजुर पक्कै पनि त्यो खालको राज्यले गर्नुपर्छ
1: राज्यले
2: समूहले भनौँ न
1: समूहले संस्थाले भनेको एउटा ठाउँमा कुरा पुर्याउने मात्रै हो
2: हजुर
1: होइन त्यो समूह भनेको गाउँको मान्छेहरूले त भइ मिलेरै बस्नुपर्ने हुन्छ यताउता हुन्छ ल है यसो कुरो यसो हो भने उसले राज्यको ढोकासम्म सम्बन्धित निकायसम्मका कुरा पुर्याउने सके सम्झाउने हो नसके त्यहाँ पुर्याउने त्यहाँ पुर्याइसकेपछि कुनै पनि राजनीतिको तरिकाले नहेरिकन यो बाबामाको संरक्षणको लागि
2: हजुर
1: ज्येष्ठ नागरिकको संरक्षणको लागि महिलाको संरक्षणको लागि अहिले विभिन्न कानून बनेर आखान यस्तो छ भनेर अब लिखित मात्रै धेरै आएछन् कार्यान्वयन समाजमा हुन सके होइन कि
2: हो त नि
1: लिखितमा त आएको छ नि त धेरै नै
2: लिखितमा मात्रै भएर
1: होइन

0: हामीले यो मलम पट्टी लाउनु पर्छ, यसलाई सँगै सेवा गर्नुपर्छ भन्ने भाव नभएकोलाई आफ्नो सम्पत्ति लिएर कम्तीमा आश्रममा गएर बस्न त पाएको छ, त्यसलाई सपोर्ट पनि मानेको छु मैले। म हेमटा लमजुङको राइनेस्टारको त्यो ज्येष्ठ नागरिकको त्यहाँ आश्रम रहेछ, त्यहाँ गएँ कि। त्यहाँ उहाँले चाहिँ दुई चारजनालाई घर कोही पनि नभएको, श्रीमान श्रीमती अथवा श्रीमती मात्रै, श्रीमान मात्रै, त्यस्तो भएकोलाई सम्पत्ति सहितको ल्याएर चाहिँ आश्रममा राख्नु भएको छ कि।
1: कति राम्रो।
0: अनि अथवा छ परिवार छ, अब त्यस्तै चाहिँ समस्या छ परिवारमा पनि गाह्रो छ नि त, भएपछि फेरि मासिक 10,000 लिएर पनि राखिदिनु भएको छ, त्यहीँ दुध खुवाउने, योगा गर्ने, औषधि सौषधि खुवाउने होइन गरेर त्यसरी पनि राख्नु भएको छ। त्यो आवश्यक पनि छ होइन, राज्यले त्यसलाई राम्ररी निगरानी राखेर ती आश्रमहरूलाई पनि व्यवस्थित बनाएर, जस्तै मानव सेवा आश्रममै पनि हुनुहुन्छ नि त, त्यो पनि राम्रो छ। परिवारमा जस्तो राम्रो छ त्यहाँ कसै गरी नै हुनै सक्दैन नि त।
1: त्यहाँ त भनौँ न परिवारमा त त्यसै त्यो दबाईको काम गर्छ,
0: एउटा सन्तान कहीँ छ, अब त्यो सन्तान नआइन्छ कति पिल्सिएर कस्ता चाहिँ रोगी भएर बस्नुहुन्छ बाबामा, भने सन्तानको मुख हेरेपछि उहाँको अनुहारै अर्कै
1: हुन्छ। अहिलेको नयाँ पुस्ताहरू तपाईँ हामी लाग्यौँ होइन,
0: हजुर,
1: एउटा मुभमेन्टमा लाग्यौँ, सामाजिक क्षेत्रमा लाग्यौँ होइन, अहिलेको नयाँ पुस्तामा त्यो भावना, सामाजिक क्षेत्र, ज्येष्ठ नागरिक प्रतिको सम्मान, त्यो खालको देख्नुहुन्छ कि देख्नुहुन्छ?
0: अहिले त अलिअलि फेरि यो परिवर्तन शिक्षा आएको छ कि, अहिले यो शिक्षा परिवर्तनको कारणले गर्दाखेरि अलिअलि पनि हुँदै त गएको छ है। फेरि अहिले कुनै व्यवहारिक शिक्षा छ नि त कुनै कुनै विद्यालयहरूमा,
1: हजुर,
0: त्यो व्यवहारिक शिक्षाले गरेको ठाउँमा चाहिँ फेरि यस्तो झलकमा देखिया छ है,
1: हजुर।
0: अब अहिले जस्तै आफ्नो पुर्खा के हो, बाबुबाजे के हो, कसरी गर्नपर्छ भनेर ती सानो जुन नाति नातिनाले त्यो कुरो बुझेको ठाउँमा अलिक राम्रो पनि भएको छ,
1: हजुर।
0: व्यवहारिक शिक्षा आवश्यक छ,
1: हजुर। अहिले के देखेको भने उमेर बढ्दै जानु चाहिँ यो प्रकृतिको नियमै हो होइन,
0: हजुर।
1: अब यसलाई सामाजिक कमजोरी मान्नु त भएन,
0: सामाजिक कमजोरी त
1: मान्नै मिलेन। अब यो अवस्थामा चाहिँ हामीले चाहिँ हाम्रो समाजले चाहिँ यो सोचलाई स्थापित गर्दै जान, उसको बौद्धिकता, उसको विचार, उसको सक्रियता लाई चाहिँ कसरी सम्मान दिन सक्छ त? भनौँ न, अघि हामीले भनौँ नि सक्रिय भइन्जेल एकदमै हाई गरेर गर्ने, उसले गरेको योगदानै बिर्सिने के?
0: त्यो त हाम्रो स्थानीय त अहिले बुझ्न पर्ने कुरा हुन्छ नि त, धेरै त स्थानीयबाटै चाहिँ यो व्यक्ति यसरी हिँडेको छ,
1: लागि परेको व्यक्ति
0: कसरी हिँडेको छ, घर परिवार त उसको पनि छ होइन, टाइम टेबल त परिवारलाई पनि दिएको छ र समाजलाई पनि, यो कसरी हिँडेको छ भन्ने कुरो त त्यो त कामको मूल्याङ्कन गर्ने भनेको त आफ्नो स्थानीय तहले नै हो होइन,
1: हजुर।
0: बाहिर त एकछिन जान्छ, कसरी जान्छ, कसरी जान्छ, कस्तो सिफारिसबाट आएछ त्यो थाहा हुँदैन,
1: हजुर।
0: समाजदेखि नै जो मान्छे खटिएर, जो मान्छे समाजमा चाहिँ धेरै नै उदाहरणीय काम गरेर समाजबाट बाहिर पुगेको छ भने त्यो त स्थानीय तहले त त्यो बुझ्नुपर्ने कुरा हुन्छ नि त,
1: हजुर।
0: कतै नै त्यो कहाँबाट सिफारिस पुगेछ भने पनि त्यो स्थानीय तहका राजनीतिले चाहिँ फेरि त्यसलाई चाहिँ ठ्याक्कै त्यो कसरी फिटिएर कहाँ पुग्छ थाहै हुँदैन,
1: थाहै हुँदैन।
0: अब जस्तै मैले अहिले थाहा पाउँदैछु कि एउटा हाम्रो यो रेडियो अन्नपूर्णको मार्फतबाट यो के कुन संस्था मैले त्यो भुलेँ, उहाँबाट अवार्ड एउटा व्यवस्था भएछ कि मेरो लागि,
1: हजुर।
0: अब आजभन्दा 5 वर्ष अगाडि व्यवस्था भएछ, वडामा सिफारिस पुगेछ,
1: हजुर,
0: वडा नम्बर 19 यसरी चाहिँ ल राधा गौतम हुनुहुन्छ उहाँ भनेर जिल्ला प्रहरी कार्यालयबाट मूल्याङ्कन भएछ, जिल्ला प्रहरी कार्यालयबाट सिफारिस भएछ कि मैला सेलबाट सबैभन्दा मैलाको केस बोकेर आउने एकदम सफल व्यक्ति, गाउँदेखिको वडादेखिको सिफारिस मिलाएर सबै यो हो भनेर यहाँ ल्याएर उहाँले गर्दा हामीलाई सजिलो भएछ, हामीले यहाँ सकिन्छ भने यहाँ गर्ने, नसकेको यहाँबाट अदालतसम्म उहाँले पुर्याएर छोडिदिनुहुन्छ भनेपछि सिफारिस पुगेपछि त्यहाँबाट ठ्याक्क फिटिएछ कि, त्यति बेला फेरि अब सरकार एउटा त हुँदैन त होइन, यो किन भनौँ, उसले फेरि होइन कहाँ होला गर्ने, यो त हाम्रै उसमा गर्नुपर्छ भन्ने तरिकाले त्यस्तो हुँदो रहेछ। मलाई फोन गर्नुभयो एकजनाले, ल है दिदी तपाईँको यसरी अवार्डको हुन्छ होला, यसरी बोलाउँदा आउनु होला है भन्नुभएको थियो, हुन्छ भने अर्को दिन त अर्कोको नाम पुगिसकेको रहेछ होइन, मैले फेरि ए होला केही भयो होला कसरी भयो होला भन्ने भयो, अहिले अस्ति ठ्याक्कै कुरा भयो कि दिदी तपाईँको यस्तो आफै तपाईँ कसरी गरेछन् है भन्नुभयो क्या उहाँले, त्यो अब त्यस्तै हो, काम गर्ने मान्छेको मूल्याङ्कन चाहिँ।

0: तर मैले यति सम्म संघर्ष गरे उसको लागि त मैले सफल बनाए भनेपछि त मलाई त एकदम भित्र आकै त्यो भगवानलाई धुपबत्ती बाले भन्दा बढी आनन्द हुन्छ त
1: हो नि एकदम राम्रो कुरा हो जस्तै तपाईँले देख्नु भएको धेरै ज्येष्ठ नागरिकसँग काम पनि गर्नुभयो होइन नजिक बसेर पनि हेर्नुभयो कति केसहरू पनि हेर्नुभयो ज्येष्ठ नागरिक स्वयंले आफ्नो जीवनको सुरक्षाको लागि उहाँहरूले गर्नुपर्ने तत्काल गर्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ
0: उहाँहरूको आफ्नो सुरक्षित भनेको आफ्नै सम्पत्तिको संरक्षण आफै पहिला बलियो हुन त आफ्नो परिवारबाटै चाहिँ आफूले पहिला छोराछोरीलाई भन्दा आफूलाई सुरक्षित राख्न त आफू आफूसँग भएकै चिज नखोज पाउनु आफूसँग भएकै चिज नखोज पाउनु क्षमता अनुसारको किन परिवारै बिगारेर जम्मै राख्नु भन्ने कुरा नि होइन परिवारलाई बाटो लाएर बाँकी रहेको होइन खुट्टामा टेकाइदिएपछि त्यस्तो त कर्तव्य बाबामाको त खुट्टामा टेकाउने
1: हो नि त
0: सम्पत्ति नै बुझाउनु भन्ने कर्तव्य होइन नि त
1: अनि कस्तो पनि देखियो भने आमा बाबुलाई भन्दा नि सम्पत्तिलाई माया गरेको पनि त
0: देखियो कति स्वार्थ ल हेर्नु ज्येष्ठ नागरिकमा र महिलामा परेका पीडा
1: हो
0: अब जस्तै महिलामा अब श्रीमानका दुईटा श्रीमती भए अथवा एउटा श्रीमती भए श्रीमान बितिसकेपछि एकल महिलाका अनि श्रीमान बितेपछि दुई नायकका सन्तान एकापट्टिको परिवार भनौँ होइन त्यसमा मलाई नै मात्रै नजोडौँ
1: हजुर हजुर
0: त्यो महिला भएको कारणले त्यसलाई किन चाहियो यी छोरीको संरक्षण गर्नुपर्छ हाम्रो चाहिँ त्यो जुन सामाजिक संरचनै छ नि अहिलेका स्थानीय तहहरू नै त्यसमा लागिपरेका छन् कि
1: हो त नि
0: उसले पाउने आफ्नो पाउने हक अधिकारका कुराहरूलाई कसैले वञ्चित नगर्थे त ऊ आफू स्वतन्त्र भएर बाँच्न पाइहाल्छ
1: पाइहाल्छ नि हो त
0: होइन
1: त्यो दबाउने त्यस्तै जस्तै
0: त्यो दबाउले गर्दा जस्तै बाबामाले दुःख पर्छ एउटा कहीँ छेउ बेचेर यति थैलोमा राखौँ त नि भन्यो भने त्यो बार हालिदिन्छ त्यो स्थानीय तहले ल है यो कहाँ बेचेर खाना कहाँ पाइन्छ नि बुढाबा कहाँ बेचेर खाना पाइन्छ नि बुढीआमा कहाँ बेचेर खाना पाइन्छ त नि आमा तपाईँ त्यत्र छोराछोरी छन् त ती उसले पाएका अनि तपाईँले उस गरेका
1: नि
0: अधिकारलाई पनि बुझेर हामी जतिको बुझेर एउटा कानुनको चाहिँ त्यो उसमा गर नगरे पनि एउटा मुलुकी ऐनको बारेमा त सबैलाई थाहा छैन छैन र हामी सामाजिक काम गरेर हिँडेका मान्छे त मुलुकी ऐनको बारेमा सबै कुरा के गर्नुहुन्छ के गर्नु हुँदैन थाहा छ नि त फौजदारी कामहरू के हुन् देवानी कामहरू के मुद्दाहरू के हुन् अनि अधिकार कसको कहाँ कति रहेछ भन्ने कुरा त हामी थाहा पाएको मान्छेलाई त हामीलाई त समाजले चाहिँ एउटा स्थानीय तहले पेलिरहेछ भने समाजमा यो कारणले गर्दा पनि पीडित हुनपर्ने कारण धेरै छ
1: हजुर हजुर हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ अन्त्यमा चाहिँ ज्येष्ठ नागरिक सरोकार समाज नेपालले तत्काल गरिहाल्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ
0: ज्येष्ठ नागरिकले तत्काल गर्नुपर्ने भनेको त्यही हो आफ्नो सम्पत्तिमा आफ्नो अधिकारकै कुरा हुनु अधिकारकै कुरा त्यसमा कसैले हस्तक्षेप गर्नै नपाउने छोराछोरीले रोकटोक गर्नै नपाउने होइन 60 वर्ष पुगेपछि बाबामाले बेचेर खान पाउँदैन बाबामाको नाममा छुट्टै सम्पत्ति हुँदैन भन्ने पनि कुनै कुनैबाट चाहिँ आवाज त्यस्ता निकाल्छन् कि त्यो नबुझेर दबाई दिएछ दुःख हुने भनेको कति वर्षबाट माथि हो त 60 वर्ष
1: माथि
0: घाँस काटिराखेकै हुन्छ मेला पाता हिँडिराखेकै हुन्छ
1: होइन
0: अब लाउरे हुने पेन्सन वालाको छोराछोरीलाई जेसीकै होस् मेरो गोजिया छ महिने पछि आउँछ भनेर बसे हुन्छ त नि 60 वर्ष 70 वर्षसम्म घाँस काटेको बाबामालाई दुःख पर्ने कति बेला हुन्छ नि त्यही बेलामा हो नि त त्यति बेला बेचेर आफ्नो दुःख सुख गरेर आफ्नो खुसीले खान नपाउने
1: धेरै छन् कि हाम्रा फेरि सामाजिक संरचना भनौँ न यी सामाजिक भावना विभिन्न कारणले नै फेरि झन् दुखी बनाएको कि
0: धर्म
1: धर्म संस्कार होइन बुढेसकालमा पाप लाउँछ यस्तो जोड दिने कि
0: धर्मले तिमीहरूले धर्मले देख्छ यो मरिमेला यसरी यस्तो गर्न हुन्छ छोरानातिलाई नाङ्गो पार्न
1: हुन्छ
0: सामाजिक दबाब हो यो चाहिँ सामाजिक दबाब चाहिँ यो कुरामा छ
1: पक्कै पनि एउटा कास्की कोर्टमा पनि यस्तै केस भएको थियो कि छोराले नै आमालाई पिट्ने अनि बेचेर खान पनि नदिने केही पनि नदिने कि आमालाई भएको आफ्नो सम्पत्ति बेच्छु भन्दा पनि नदिने त्यो केस यहाँसम्म लाउन कसरी मिलाउने होला भनेर आउनु भएको थियो कि
0: बुढी आमा आँखा यस्तो हुनुभएको म पनि पुगेको छु त्यो केसमा हेर्नु म माथिको गाडीसँग आउँदाखेरि गाडीसम्म पुग्दाखेरि त्यो सचिवहरू त्यति बेला त यो हाम्रो जनप्रतिनिधि हुन्थेन म जाने बेलामा त है त्यो सचिवभरि त्यो बुढी आमाको विरोधी सानैमा मेरो आमा बित्नु भएको छ बा बित्नु भएको छ र कस्तो भोग्नु परेन एक त आमा हुन्छन् भने दुःख परेपछि मान्छे बोलाउँछ कि बोलाउँदैन मानसिक त कतर उसलाई परिसक्यो उसलाई के को इज्जत के को बिजेत
1: हो
0: खानै पाएको छैन घरमा सुत्नै पाएको छैन सन्तोकै पाएको छैन भने उसले परिवारको इज्जत राख्नुको अर्थ छ र इज्जत त परिवारबाट चाहिँ पारिवारिक इज्जत भयो नि अनि बा आमाले पनि राख्ने हो नि त सक्ने हो नि त आफै सडकमा पुगेछ त कसको इज्जत राख्ने त्यसो भएर यो सामाजिक दबाब पनि छ कति ठाउँमा चाहिँ बलको दबाब सामाजिक दबाब अब यस्तै छ अब यो राजनीति अब राजनीतिले संरक्षण अब केहीको पनि गरेको छैन अब यस्ता कुराहरू चाहिँ खै त नि अब पहिला जनप्रतिनिधि विहीन हुँदाखेरि चाहिँ मैले अब कतिवटा वडामा मै लगाएँ मेरो संस्था भनौँ न
1: हजुर
0: म हाम्रो संस्थाले कति ठाउँमा गएर कस्ता कस्ता चाहिँ त्यति बेला कति डर लाग्दा ठाउँमा गएर कस्ता मान्छेहरूलाई चाहिँ अधिकार दिलाइयो अब अहिले एउटा सामान्य अधिकार लिएर वडा कार्यालयमा जाँदाखेरि पनि त्यो वडा कार्यालयमा त्यो काम सफल हुँदैन
1: हुँदैन हो त नि अहिले त त्यो योगदान हेर्ने त उसै छैन कि
0: छँदै छैन एकदम पनि छैन त्यो कानुनका कुरा पनि बलियो किनकि राजनीति बुझेर राज्यको नीति बुझेर ऊ राज्य त्यो उसमा पुगेकै होइन त
1: हो त
0: क्षमतावान व्यक्ति त्यहाँ गएको
1: एउटा आदर्श हुने बित्तिकै ऊ त्यहाँ समाजको नागरिकै होइन जस्तो होइन ठुलो भने भन्ने खालको त्यो देखिन्छ
0: अनि उसलाई
1: जनताकै प्रतिनिधि हो नि त
0: हो अब जनताको प्रतिनिधि हो जनप्रतिनिधि हुन जानलाई त कम्तीमा 5 वर्ष खारिएर समाजको काम गरेर अनि त्यसपछि त्यसले तालिम प्राप्त भएर मैले यो गर्नुपर्छ भने नीति नियमको कुरा बुझेर बल्ल त्यो कुर्सीमा टेक्न गयो भने मात्रै त्यसले काम गर्न सक्छ कि त्यस्तो खाले योग्य व्यक्ति नै जानु भएन त
1: हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ अन्त्यमा केही भन्नुहुन्छ
0: अन्त्यमा अब त्यही हो अब समाज रूपान्तरणको लागि चाहिँ अब हजुरहरूको यो सबै यो हाम्रो मिडियाबाटै
1: हजुर
0: अब संसारको माध्यमबाटै हो समाज रूपान्तरण भनेको किनभने यसले बेला बेलामा ढोका खोलेर यसले आवाज उठाइदिइराख्यो भने मान्छेको अलिकति झस्काउ होइन मनमा चाहिँ यो समाजमा यो चाहिँ हामीले गलत गरेका रहेछन् कि यो गर्न हुँदो रहेछ भन्नेमा चाहिँ यो अलिकति हाम्रो अहिले सन्देश भनेको संसार माध्यमबाट नै हो हेर्नुहोस्
1: हजुर
0: अहिले मान्छेका यी भाषण भूषण यस्ता सुनेर अब यो समाज रूपान्तरण होला भन्नु छैन पार्टी फेरिएर अनि फेरि यो राजनीति अब यो गरेर यिनीहरूले परिवर्तन गर्लन् भने त यो आशै छैन त्यसो भएर यो समाजको लागि यो हाम्रो चाहिँ मिडियाहरू नै होइन संचार माध्यमले चाहिँ अगुवा हुनुपर्छ यसलाई चाहिँ अब चाहिँ झस्काउने अझै सक्नुहुन्छ नि हजुरहरूले पनि टोल बोलमा पनि कार्यक्रम हुँदाखेरि होइन ओडामा पनि कार्यक्रममा बेला बेलामा गएर अब यस्ता चाहिँ कुराहरू कानुनी कुराहरू अब चाहिँ यस्ता कुराहरू चाहिँ गएर बेला बेलामा हजुरहरूकै यो मिडिया मार्फत त्यसरी चाहिँ त्यो संचारको माध्यम बढ्यो भने बल्ल चाहिँ यसलाई संरक्षण होला अब नत्र समाज रूपान्तरण हुने भनेको त मैले त्यस्तो अलिक मानेकै छैन
1: हजुर यो समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद छ
0: हजुरहरूलाई पनि मलाई यो रेडियो सफलतामा बोलाइदिनु भयो एकदम मुरीमुरी धन्यवाद छ हजुर दुर्गा अधिकारी लगायत यो हजुरको चाहिँ रेडियो सफलको परिवार सबै टिमलाई चाहिँ सम्पूर्णलाई मुरीमुरी धन्यवाद छ फेरि पनि बोलाउनुहुन्छ भने आशा राख्दै
1: हजुर
0: म आजको कार्यक्रमबाट बिदा हुन चाहन्छु।
1: धेरै धेरै धन्यवाद छ समयको लागि। एउटा व्यक्तित्व सामाजिक क्षेत्र आफूले बुझेका कुरा लाई राख्छु भनेपछि यति टाढाबाट कहिले पनि हामीले यहाँ बोलायौं भने बिहानको समय होस् जति बेला होस् हस् भनेर उहाँ पूर्वाञ्चलबाट आउन त्यति सहज छैन, तर समयमै उहाँ चाहिँ आइपुग्नुहुन्छ र हाम्रो रेडियो सफलतासँग पनि जोडिनुभएका व्यक्तित्व हुनुहुन्छ। उहाँ ज्येष्ठ नागरिक सरोकार समाज नेपालका केन्द्रीय सदस्य, पोखरा महानगरपालिका वडा नम्बर 19 निवर्तमान अध्यक्ष र विभिन्न सामाजिक संघ संस्थामा राष्ट्रिय केन्द्रीय सरोकार मञ्चको केन्द्रीय सदस्य भएर पनि काम गरिसक्नुभएका व्यक्तित्व। कहिलेकाहीँ के हुन्छ भने काम गरिन्जेल गर्यो, अब नयाँ आउनुहुन्छ उहाँहरूलाई पुराना व्यक्तिको बारेमा थाहै हुँदैन अनि के गरेथे र भने यस्तो गर्नुहुन्छ। त्यो व्यवहार चाहिँ मान्छेको बोली व्यवहार हेरेर चाहिँ कमसे कम पृष्ठभूमि सामाजिक काममा लाग्ने व्यक्तिहरूले चाहिँ उहाँहरूको पृष्ठभूमि बुझ्ने कोसिस गर्नु त्यो पछिल्लो समयमा हामी सबैलाई खड्केको विषय पनि हो। महिलाका क्षेत्रमा वकालत गर्यौं, सामाजिक क्षेत्रमा वकालत गर्यौं, तर अहिले पछिल्लो समयमा चाहिँ ती विषयमा त यिनलाई के थाहा छ र भने जस्तो पनि गर्नुहुन्छ कि साथीहरूले, त्यो विषयमा चाहिँ यहाँहरूले बुझ्न जरुरी छ भन्दै पद्मा कुमारी गौतम राधाजीलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि नयाँ अतिथिसहित नयाँ विषयमा छलफल गर्ने नै छौ। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: हेर न साङ्लो बोरो बहिनी को विवाह टेको पार्टी को जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकाल दिनु पर्यो।
3: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
1: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडीमा रहेको बराल पार्टी पाले त्यहाँ क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
4: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159 9537325575।
5: आयो है मासू, ताजा ताजा मासू।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ
2: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66642, 98460 41081।
4: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: के हेरेर तुलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9825170014
3: मठ मन्दिर
4: गुरुकुल
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
3: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौं जीवनलाई सार्थक पारौं
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
5: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811062983 9855852855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
6: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
6: अनि कहाँ छ छोरा यो पसल
7: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
8: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
6: पोखरा दुई बिन्दवासिनी बस पार्क
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
7: मोबाइल नम्बर 9846059581
6: 9166175

0: नमस्कार। कार्यक्रम सहभागिता सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम सहभागिता आउने गर्दछ हरेक हप्ताको बुधबार बिहान 7:00 बजेदेखि। कार्यक्रम सहभागितामा हामी विभिन्न क्षेत्रमा महिलाहरूको सहभागिताको विषयमा कुराकानी गर्छौं। कहिले राजनीतिमा महिला सहभागिता त कहिले सामाजिक क्षेत्रमा महिला सहभागिताका प्रसंग उठाउँछौ। कहिले हामी पर्यटनको क्षेत्रमा, कहिले धार्मिक सामाजिक क्षेत्रमा महिला सहभागिताको प्रसंग उठाउँछौ। आज हामी सामाजिक धार्मिक क्षेत्रमा महिलाहरूको सहभागिताको प्रसंग उठाउनेछौ। आज हामीसँग छलफलका लागि हुनुहुन्छ सामाजिक धार्मिक क्षेत्रमा अत्यन्त क्रियाशील व्यक्तित्व, हाम्रो धर्म, संस्कार, संस्कृति हामीले नै जगेर्ना गर्ने हो, यो गरेनौं भने हाम्रा भावी सन्ततिले के जान्दछन् भनेर लागि पर्नुभएका व्यक्तित्व हुनुहुन्छ महेन्द्रेश्वर महादेव गुठी आश्रम रामचे समिति पोखरा महानगरपालिका वडा नम्बर 16 रहेको छ। यस आश्रमका रेखदेख गर्ने व्यक्तित्व हुनुहुन्छ, पूजा पाठमा अत्यन्त क्रियाशील व्यक्तित्व हुनुहुन्छ आदरणीय गुरुआमा
1: दुर्गा
0: अधिकारी हुनुहुन्छ। आज हामी दुईजना दुर्गा अधिकारी धार्मिक विषयमा चाहिँ छलफल गर्नेछौ। यहाँलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद। हजुरलाई नमस्कार।
0: हजुर,
1: मेरो नाम अब दुर्गा अधिकारी।
0: हजुर,
1: पोखरा 16 लामाचौर मध्यम पथ।
0: हजुर, अहिले केमा व्यस्त हुनुहुन्छ यति बेला?
1: अहिले चाहिँ अब यही एकादशी महात्म छ, अब चाहिँ हामी त्यही पूजा पाठमै व्यस्त छौँ। अलिअलि बिहा मस्त हौँ, गाईहरू पाले हौँ, अब त्यही रेखदेखमै बिजी हुन्छु।
0: त्यहाँ अरू व्यक्ति नै आउनुहुन्छ पूजा पाठ गर्न?
1: गर्न आउनुहुन्छ
0: विभिन्न बेलामा। पूजा
1: बेला बेलामा चाहिँ अब साउनमा सोमबारै पछि आउनुहुन्छ, अब घट स्थापना भएपछि नवदुर्गामा आउनुहुन्छ पूजा गर्न। शिवजीको मन्दिर भयो नि, अनि शिवरात्रिमा भयो, एकादशीमा हामीले महात्मा राखेका छौँ, एकादशीमा आउनुहुन्छ। अनि मङ्गल चौथी भयो, अनि तिजको ऋषि पञ्चमी भए, अब यस्तो धार्मिक उसहरू पूजाहरू हुँदाखेरि सबैजना आउनुहुन्छ। अब कहिले त 25-26 हुन्छौँ हामी पूजा गर्ने ठाउँकै अभाव जस्तो हुन्छ, साङ्ग्रो साङ्ग्रो छ।
0: हजुर,
1: त्यसले गर्दाखेरि अब अस्ति नै त 26-27 थिए।
0: हजुर,
1: अनि एउटा अगाडि एउटा पछाडि आएर मिलेर बसेर गरौँ भनेर नि गरियो।
0: हजुर हजुर, भनेपछि विभिन्न बेलामा चाहिँ सामूहिक
1: अब शिवरात्रिमा कोही वर्तन गर्छौँ भन्ने मान्छेलाई चाहिँ फ्रीमा वर्तन गराइएको छ, होइन यो दिन म वर्तन गर्छु, मेरो छोराको वर्तन गर्नु पर्यो भनेर ल्याउनु भयो भने नि हामीले अहिलेसम्म यति शुल्क भनेर शुल्क नतोकिकन वर्तन नै गर्दैछौँ।
0: हजुर,
1: अनि उहाँहरूले होइन यतिको खानाको व्यवस्था गरिदिनु न भने नि फेरि त्यही अनुसार खाना खाएर नि हामीले उहाँहरूको छोरा जस्तो वर्तनहरू उसहरू गरिदिन्छौँ। अब समाज घरमा लान अब ठुल्ठुलो खर्च गर्नेहरूले त घरमै गर्नुहुन्छ, होइन मेरो आर्थिक अवस्था कमजोर छ भन्नेलाई चाहिँ हामीले फेरि त्यसै पनि गर्दै हामी।
0: हजुर हजुर, भनेपछि त त्यहाँ कोही न कोही आइराख्ने है, आउजाऊ भइराख्ने
1: त्यो भइराखेको छ।
0: आफैमा पनि यो ठुलो परिकल्पना गरेर त्यहाँ मास्टर प्लान अनुसार काम चाहिँ भइरहेको छ, तर कति काम हुने चरणमै छ कि है? हजुर त धेरै लामो समयदेखि हुनुहुन्छ त्यहाँ?
1: अहिले 17 वर्ष भयो मैले पूजा गर्नु लागेको।
0: 17 वर्ष?
1: हजुर
0: हजुर।
1: अनि त्यहाँबाट पहिला चाहिँ घरबाटै आउनजानी गरेर पूजा गरियो, घरबाट आउनजानी गरेर पूजा गर्दाखेरि त्यहाँ राखेका अङ्खराहरू तामाका हुने, अनि त्यो चाहिँ एकान्त ठाउँ, त्यहाँ सुई लाउन आउने केटाहरू, गाँजा खाने त्यस्तैमा फँसेका केटाहरू मात्रै हुने भए, अनि त्यसले गर्दाखेरि कहिले काहीँ त एक्लै गएर पूजा गर्न पनि डर लाग्थ्यो।
0: हजुर,
1: अनि बिहानमा चाहिँ तेल लगाएर राख्यो, अनि बेलुका पूजा गर्न जाँदाखेरि त्यही तेल उतापट्टि लगाएर अनि कुखुरा काटेर मासु पकाएर खाइदिने, मन्दिरको तेल नहराउने, अनि घन्टी त कतिचोटि हराए हराए, अनि जलधारा हराए, अनि त्यो त्यो पछि अब हामीले यसरी सकिएन, अब मन्दिर पनि उहाँ घर छौँ, अनि टोइलेट बाथरुम बनाउने बेला भयो, अनि पर्खाल लाउने बेलामा हामीले घरबाट आएर दिउँसो चिया पानी दियौँ, खाजा दियौँ, अनि अब चाहिँ भएन यहीँ बसौँ न त अब मन्दिर बनिँदैन भनेर अहिले हामी त्यहाँ सरेको चाहिँ 5 वर्ष भयो। 5 वर्षबाट त्यतै छौँ हामी अहिले, मुक्सिकमा 4 वर्ष पुगेर पुगेर 5 वर्ष यहाँ छ अब।
0: हजुर,
1: अनि अहिले हामी त्यतै बसे छौँ। त्यहाँ बसेपछि जस मन्दिर त्यतिको भयो कि अब मान्छे छन् भनेपछि मान्छे पनि धेरै आउनु जाने भयो, नत्र अनि उयो पर्वमा फोन गर्ने, अनि त्यहाँबाट तपाईँ त्यहाँ हुनुहुन्छ भने आउँछु, यो काम गर्दिन भ्याउनुहुन्छ र अब यहाँ घर त गर त भने जस्तो हुन्थ्यो। अहिले त्यहीँ भएपछि त सबै चिज नपुगेको उहाँले थप्नुहुन्छ, हामीलाई के गर, मुइजान भन्ने मान्छे धेरै
0: आउनुभयो। भनेपछि त तपाईँले त त्यहाँ कस्तो अवस्था थियो, अहिले कस्तो भइसक्यो?
1: अहिले त धेरै परिवर्तन भएको छ नि, अब मान्छे
0: लाग्दो थियो होला,
1: मान्छे एकदम डर लाग्थ्यो। मैले भनेन, म एक्लै आउनु डर लागेर कहिले नै छोरालाई लिएर आउँथेँ, अब छोराका मुनिन्जेल चाहिँ कहिले केटाकेटी बस्दिने, कहिले के हुने, आफै नै लाज लाउने,
0: अप्ठ्यारो लाग्ने,
1: त्यो अनैतिक सम्बन्ध गरेको देख्दाखेरि आफै नै लाज भन्नु छोराको मुनिन्जेल। अनि त्यस्तो अवस्था थियो, अनि त्यहाँ गएर बसेपछि त अहिले त कुकुर पनि छ एउटा, त्यसले नै रातिको एकदम रेखरेख गर्छ। अनि दिउँसोमा चाहिँ कहिले काहीँ त्यस्तै मान्छे पस्छन् नपस्ने होइन, भयो नि मान्छे देखेपछि धेरै हस्किँदो रहेछ नि।
2: हजुर हजुर,
1: अहिले त मन्दिरै बाहिर भगवान्की नै बाहिर झुनाखाम अहिलेसम्म, अहिले एउटा हामी त्यहाँ गएर बसेपछि एउटा चम्चा पनि हराएन कि, धेरै फरक हुँदो रहेछ। अनि यी धार्मिक ठाउँहरूमा त गतिलो मान्छेले धर्मको लागि पनि नचाहेको काम गर्दैनन्, अब अगतिलो मान्छेलाई त त्यो धर्म सम्बन्धी हुँदो रहेछ कि, उनीहरूलाई एउटा तामाको भाँडो भयो नि भयो क्या, त्यो लहर अनि एक ठाउँमा बेचेर भयो नि उनीहरूलाई एउटा ट्याब्लेट आइन भयो, एउटा सुइलाउने उस भयो नि
2: भयो, काम गर्दैन,
1: त्यस्तो हुँदो रहेछ कि। अहिले त धेरै कन्ट्रोल भएको छ।
2: हजुर, तपाईँ आफू चाहिँ यसरी धार्मिक क्षेत्रमा लाग्नुपर्छ भनेर केले आकर्षित गर्यो हजुरलाई?
1: मलाई चाहिँ भित्री आत्माबाटै धर्मतिर चाहिँ हामी नेपाली भइसकेपछि होइन, यता हिन्दू राष्ट्र हो हाम्रो, अनि त्यहाँबाट अहिले यो सोसाइटीतिर मान्छे धेरै खनिने, अनि त्यहाँबाट उसतिर गएको हुनाले, चर्चतिर क्रिस्चियनतिर गएको हुनाले, मलाई चाहिँ यो हाम्रो हिन्दू धर्म किन पछाडि पर्यो त नि भनेर, अनि त्यहाँबाट अब हामीले चाहिँ हिन्दू धर्मलाई नै अगाडि बढाउनु पर्छ, यी मठ मन्दिरहरूलाई चाहिँ हामीले व्यवस्थित गर्नुपर्छ, खालि मठ मन्दिरहरूमा चाहिँ आफूले सकेको योगदान गरेर चाहिँ मठ मन्दिरहरूलाई राम्रो बनाउनु सकेदेखि भोलि हाम्रा पुस्ताहरूले नै अत नै नेपाल एउटा हिन्दू राष्ट्र हो भन्ने पनि अब त थियो अरे भन्छन् कि भन्ने भइसक्यो कि। अब अहिलेको परिस्थिति सबै विदेशी मात्रै छन्, अनि त्यहाँबाट नेपालमा त ल विदेशबाट डोनेसन आउँछ अरे भने सचाइमा बसिन् यो सन्चो हुन्छ अरे ऊ सन्चो हुन्छ अरे भनेर त राजनीतिक धेरै फैलाएको हुनाले हामी चाहिँ यहाँ बसेपछि हुँदैन यस्तो गरेर अब मन्दिरको लागि नै व्यापक गर्नु पर्यो, हिन्दू धर्मको लागि नै राम्रो उस गर्नु पर्यो भन्ने सोचले चाहिँ खास।
2: हजुर, अहिले कस्तो पाउनुहुन्छ महिलाहरू त आफैमा पनि एकदमै धर्म कर्म गर्नुपर्छ भन्ने खालको हुनुहुन्छ, पछिल्लो समय हट्दै गएको कि अलि आधुनिक हुन खोज्नु भएको?
1: अहिलेको चाहिँ कस्तो भने गुरुहरूले चाहिँ मोबाइलमा राखिदिने, अनि त्यहाँबाट यो मोबाइलको पछि हिँडेर चाहिँ मै जान्ने भएर हो कि सबै बिग्रेको, किनभने यो अब यो चिजमा यसरी गरौँ न भनेर अब पहिलाको हामीले जुन पहिलाबाट गरिराखिएको थियो नि त्यसलाई थोरै रूपमा परिमार्जन गर्नु ठिकै हो, तर त्यो सामूहिक पूजा गरिन्छ कहिलेकाहीँ चाहिँ त्यो पण्डित बोल्न भन्दा छिटो चाहिँ महिलाहरू के अब कर्मअंश पूजा गर्ने बेलामा नि यसैको यसो हो भन्न नपाइने क्या, मान्छे आफा आफैमा जान्ने भएको अहिले चाहिँ धेरै युट्युबहरूले नि होला जस्तो लाग्छ कि, धेरै जस्तो चाहिँ, अनि त्यो भएको भएर अब युट्युबमा चाहिँ आफू प्रख्यात हुनलाई एउटा एउटा चिज राख्ने त्यसले गर्दाखेरि अनि मान्छेमा चाहिँ त्यही भ्रम फैलिने क्या।
2: हजुर हजुर,
1: अब हामीले चाहिँ पहिला हाम्रो बाबा आमाले के हुनुहुन्थ्यो घरको पञ्चाङ्गले एउटा भोका राख्नुहुन्न भनेर हामी मिन्स भइयो भनेदेखि छोरा मान्छेले पूजा गर्नुहुन्छ, अहिले के भन्छन् ए बुढी मिन्स बसेन अनि बुढा कहाँ चल्छ र हुँदैन भन्छन्, त्यो होइन नि, त्यो भनेको त पञ्चाङ्ग देवताले भोका राख्न पाइएन, झन् त्यहाँमाथि प्राण प्रतिष्ठा गरेर राखेको ठाउँमा चाहिँ बिहान बेलुकाको धुप र दिप अनि नैवेद्य चढेकै हुनुपर्छ क्या, बरुभर सकिँदैन अनि घरमा प्राण प्रतिष्ठा गराएर राख्ने होइन मूर्ति, त्यही भएर मन्दिरमा त जुठो सुतेर जे परे नि उनीहरूले खोजेर पण्डित चलाएका हुन्छन् पूजा चलाएका हुन्छन्, त्यो हिसाबले मन्दिर बनाउने हो, मन्दिर चाहिँ ठाउँमा हुन पर्यो, सबैको साझा हुन पर्यो मन्दिर भन्ने सोच हो, अहिलेको मान्छेले आफ्नो घर यस्तो ठाउँ भएपछि मन्दिर जस्तो बनाए अनि त्यहाँबाट त्यहीँ राखेपछि हुन्छ भन्ने सोच आयो, तर त्यो होइन, त्यो भनेको प्राण प्रतिष्ठा गरेर राखिसकेपछि आफूहरू जुठो सुतेर आफ्नो घरमा पर्ने बित्तिकै पुजारी खटाएर ल्याएर गर्नुपर्छ, मान्छेले त्यो बुझ्दैन, त्यो नबुझेपछि अनि त्यहाँबाट होइन हाम्रै घरमा छ मन्दिर हाम्रै घरै गरिन्छ भन्ने सोच आयो क्या। अब मंगल चौथी भनेर पूजा गरिन्छ होइन, मंगल चौथीमा चाहिँ होइन एकैचोटि बत्ती घरेर आएर चाहिँ भएर चाहिँ भयो भन्ने होइन नि, त्यो भनेको त नियमले गर्ने जग्गा लाएर गर्ने पूजा हो, गोदान जुन पनि घरमा गरेछौँ गोदान नगरिकन चोखो पाइँदैन, अब व्रत भने गोदानै नगरिकन त सोह्र सुती बत्ती मात्रै एक्काइसुती बत्ती मात्रै बारेर त सबै भएन, त्यही भएर पूर्णिमाको व्रत मान्छे सबै गरौँ सोह्रवटा मात्रै गर्ने, पण्डित राखेर पूजा गर्ने, आफूले चाहिँ गोदान गरियोस् होइन, मिल्छ भने अब नजिक मन्दिर छ भने मन्दिरहरूमा गएर गर्ने हो यस्ता पूजाहरू भन्ने सोच चाहिँ नि
2: पूर्णिमाको व्रत नि है,
1: पूर्णिमाको व्रत नि सर्वगुरु सकिँदैन सोह्र वर्ष भन्दा सकिँदैन नि, सोह्रको पूजा पुरा हुने अनि पण्डितै राखेर गर्ने त्यो हो कि खास, अब दिनभरि भुकै बसेर बस्ने व्रत हो नि त, पूर्णिमाको त बेलुका चन्द्रमालाई उदाएपछि अर्घ दिएर पूजा गरेर अर्घ दिने हो, अब बाँकै नभनेको नि त्यसै आफ्नो पूजा गरेर त के अर्थ भयो,
2: त्यो अर्थ भयो शुद्ध नि भएन, फेरि
1: भएन त्यो भएर अनि मान्छेले चाहिँ त्यो सोच राख्न अझ उसो त ओ घरमै गर्छौँ भन्ने सोच आयो क्या,
2: विधि विधान नै
1: मान्छे धर्मतिर आए तर चाहिँ विधि नै फरक भएर सहजीकरणमा गए कि
2: अहिले नि फेरि कति धेरै ग्रुप ग्रुप अहिले कि पञ्चमीको पनि देखियो ग्रुप ग्रुप धेरै गर्न एकदम फास्ट गरिदिने अनि त्यसपछि त्यही हजुरले भने जस्तै मोबाइलबाटै एकदम छिटो छिटो गरेर लिने त्यो खालको नै देखियो कि
1: यस्तो कि अब कस्तो हुन्छ नि हामी नबोलिकन बस्यौँ भने पञ्चमीको पूजा चौथीको पूजा भनेको डेढ घन्टामा सकिने पूजा हो ती भनेका जन्मोत्सव जस्तो हो कि त्यो भएपछि त एकदम बढीमा हो कि दुई घन्टा त खासै नत्र दुई घन्टा लाग्दैन त्यहाँ अब गुरुहरूले चाहिँ यतिजना अब सबै सरदम मिलेको हुनुपर्छ अनि गुरुहरूले चाहिँ तपाईँहरू बस्नु अनि बल्ल पवित्र बनाउँछु भन्ने हुन्छ पहिलाका गुरुहरू र धेरै टाइम अब 22-25 भयो भने 22-25 पवित्र बनाउनु पर्यो कुसका टुक्रा बनाइदिन पर्यो अनि त्यहाँबाट ती उसहरू बाहुनहरू बटुकहरू बनाउँदा टाइम लाग्थ्यो अब अहिलेको पनि त के हुन्छ आफूहरू खाली भएको टाइममा बनाएर राख्नुहुन्छ बनाएर राखेपछि गएपछि ल तपाईँहरूको कर्मपात्र थाहा बनाएर ठ्याक्क भन्यो आफूहरू रेडी राख्नु लाग्नुहुन्छ अनि त्यहाँ चाहिँ कर्मपात्र ठिक हुन्छ अनि सरदमहरू छिटो भएपछि त टाइम लाग्दैन कि मान्छेले सरदम बनाइन्जेलमा त्यो जग्गामा बस्न टाइम लाग्ने हो बस्न बसिसकेपछि त अब त्यहाँ गुरुले भन्दै गएको काम गर्दा त कहाँ टाइम लाग्छ त
2: हो त लाग्दैन त्यही त अहिले चाहिँ जो विधि अनुसार चाहिँ गर्नेले त गर्छ होइन अनि नगर्नेले कति ठाउँमा कोही बेला फेरि हतार हुन्छ र छिटो गरिदिनु नि
1: गुरुमा छिटो छिटो यो काम त पछि आएर नि हुन्छ म गर्थिन गरे नि हुन्छ भन्ने हुन्छ कि किन त्यो नियमले गर्ने काम त पछि गराएर हुँदैन नि बरु तोरीमा पूजा छ भनेपछि आफूले समय दिन पर्यो होइन बरु म छिटै छ म ढिलोको ग्रुपमा बस्दिनँ म चाँडोको ग्रुपमा बस्छु चाँडो र ढिलो पनि त हुन्छ नि सबै अफिसानी अफिसानीसम्म त बिहान 6 बजेबाट गर्छन् बरु आफूहरू 6 बजेकोमा गइदिएर अनि पछि गर्नेलाई त पछि छोडिदिए हुन्छ नि 6 बजेबाट गर्ने छ नि यति चाँडो निस्कन नि गाह्रै भएको घर ल्याएर हिँड्न परेको फेरि उहाँ गएपछि नि मेरो त यति बजे निस्कने टाइम छ भन्नु परेको
2: हो त
1: अनि फेरि बिचबिचमा अहिलेका फोटा र टिकटकले
2: हो त नि
1: सबभन्दा पूजामा भन्दा नि फोटा टिकटकमा मान्छे यति प्रचलित
2: भयो
1: मान्छे कहाँ गयो भन्ने कुरा त्यो मोबाइल हेरेर चाहिँ थाहा हुने क्या आज यो ठाउँमा गएर पूजा गरेछन् भन्ने थाहा हुनुपर्ने क्या मान्छेलाई त्यो भएर नि हो कि धेरै युज भएको न त पहिला त पञ्चमीको पूजा गरेपछि गाह्रा हुन्छ के हुन्छ त्यहीँ पकाउने त्यहीँ खाने सबैजना कोही काटको गर्ने कोहीले पकाउने अनि त्यहाँबाट अब वर्ष दिनका लागि तिज सकियो भन्ने नाचगान गर्ने अब चाहिँ आजभन्दा भोलिबाट यो तिजको भाका निकाल्ने मान्छे पाइँदैन भन्ने हुन्थ्यो है अहिले त असारबाट भारैमा छ तिजको भाका अनि कहाँबाट हुन्छ अनि त्यही भएर नि हाम्रो संस्कृत चाहिँ अलिक पछि पछि परेको हो कि
2: यो अब सोच्ने कसले
1: है हामी नै चाहिँ मोबाइल छोडेमा अब अस्ति त डिस्कस पनि भयो अनि तपाईँहरू यसपालि मोबाइल छोडाएर टिकट बनाउनुहुन्छ भने म पूजा छोडाएर हिँड्छु भनेपछि अनि बल्ल मोबाइल बन्द भएको
2: हो त नि
1: अनि 22
2: बोल्न पर्ने
1: 22 हुन्छन् 22 मोबाइल छोड्याउँछन् अनि त्यो 22 मोबाइल छोड्याउने बित्तिकै त लगभग हाम्रो त आधी घन्टा 45 मिनट त टाइम त्यतिकै जान्छ एउटा 1 मिनटको बनायो 22 मिनट त त्यसै गर्नु अनि कोहीले फेरि अहिले त भन्छ त उता फर्किन्छ भन्छ फेरि अनि मिलाएर सभ्य बनाएर गर्दाखेरि त हुँदैन नहुँदाखेरि अनि त्यहाँबाट जुन मैले मेरो मोबाइल किच्न दिएको मै रहन्छु अरे फेरि अनि त्यो भएपछि त मिल्दैन नि यतै गर अनि अहिले चाहिँ मोबाइल कम्पनीहरूले बरु पूजा सकेपछि एकै ठाउँमा बस्नु एकछिन भजन कीर्तन गाउनु अहिलेपछिको पूजामा तिजको पूजामा बरु पूजा सकेपछि एकछिन तिजा रेडी राख्नु न पकाउने मान्छेले पकाउँला खाने मान्छेले खाउँला काटकुट गर्ने मान्छे काटकुट गरिन्छ फाल्टु मान्छेले त एकछिन गाएर बसेर अनि त्यो पाकिन्जेलको समयमा नि सकिन्छ नि त टिकटक बनाउन तर त्यही पूजामै जग्गिरामै बसेको बेलामा नबनाइदियो हुन्छ कि म त मोबाइल चाहिँ सर्भर फराउनु दिन्न कि त्यस्तै हुन्छ
2: नि यो तपाईँले भनिहाल्नुभयो एकदमै यो अहिलेको संस्कार संस्कृतिलाई यतातिर आकर्षित भयो बच्चैदेखि तपाईँको पक्कै पारिवारिक पृष्ठभूमि पनि यही भएर होला नत्र त डाइरेक्ट आउन त गाह्रै
1: हुन्छ म त आठ कक्षामा पढ्ने बेलामा आमा सोस्तानी बसेर म पनि सँगसँगै सोस्तानी बसेको थिएँ
2: हजुर
1: अनि पाँच कक्षामा पढ्ने बेला मेरो माइतको हजुर बुवा बित्नुभयो अनि बुवाले के भन्नुहुन्छ भने म सानैबाट माछा मासु नखाने भएर अनि हामी चाहिँ दुःख बोकेपछि अनि नानीले पकाउँछ एकाउन्ट मिन्स भयो भने हामी दुःख बोकेर बसौँ भनेर अनि मैले चाहिँ पाँच कक्षामा पढ्ने बेलाबाट बिहान सरलकै नुहाउने अनि बुवा मम्मीलाई भात पकाएर खुवाउने भएको भएर अनि त्यो बेलैबाट बिहानमा नुहाउने नियम बस्यो अनि माछा मासु चाहिँ अब कान्छी बहिनी जन्मेबाटै मैले खासै खाएको होइन अरे मलाई माछा मासु खाएको थाहा होइन अनि त्यो भएर नि अब त्यस्तै त्यस्तैमा पऱ्यो अनि घर पनि पण्डितकै हलतमा पऱ्यो भएकोले गर्दाखेरि पूजा पाठतिरै बढी उसको अघि
2: हजुर आनन्द आउँछ
1: आनन्द एकदम मलाई त एकदम आनन्द अनि कस्तो हुन्छ भने अब अरू व्रतको पूजाको दिन छ भने सबैलाई खाना खुवाएपछि आफू नखाए नि आफूलाई भोकको महसुसै हुन्छ कि एकदम अगा जस्तो हुन्छ र खासै त्यो खानै पर्छ हो मैले खाइन मेरो हातखुट्टा यस्तो भयो भन्ने हुन्न
2: व्रत भने
1: व्रत भनेपछि अरूलाई सबैलाई म अनि अरूलाई खुवाएर अरू अगाएँ भन्ने सुन्न पाएँ मलाई एकदम आनन्द क्या मलाई त मैले खान पाइनँ मैले सकियो हो भन्ने हुन्न कि मलाई त आनन्द पकाएर खुवाइदिन पाएँ म भोकै व्रत बस्दा दिन पनि सबैलाई पेट भर्न पाएँ मलाई आनन्द आउँछ नि
2: हजुर हजुर हजुर हो त नि अब अहिलेको पुस्ताहरूमा चाहिँ अझ युवाहरूमा त अलिक कम हुँदै गएको छ अब यसलाई जागरण गर्ने कसरी हो त है
1: त्यही भएको भएर मैले चाहिँ अहिले कान्छेश्वर चाहिँ संस्कृतै पढेको थियो अनि छकाछेबाट मैले लगेर देवघाटमा पढाएको अनि त्यहाँबाट उसलाई चाहिँ अहिले बाह्र पास गरेपछि अनि कहाँ कहाँका साथीको लै लैमा लाएर युके गयो युकेमा पनि पण्डित काम चाहिँ यताउति खोजेर गरे जनालाई स्टुडेन्ट भिसामै गएको अनि अहिले ठुलो छोरो पनि पोर्चुगल जान्छु भनेको थियो अब हामीले भनेको नलाउने अहिले छोरीसँग अनि त्यहाँबाट अहिले चाहिँ यो पिरियडमा अहिले फकाएर अनि त्यसलाई पनि मैले चिसा खोला घरबाटमा पढाउनु पठाएको छु कि किनभने तिनीहरू अब अहिलेका यी युवा पुस्ता छिर्यो भने त त्यसमा सहजीकरण बनाउनु सक्छ नि फेरि किनभने हामी अहिले पहिलाको भयौँ हाम्रो हिसाबले जानुभयो अहिलेको युवा पुस्ताले के भन्थ्यो कान्छेश्वरले नि त्यो मान्छेले के भन्न खोजे र त्यो मान्छेसँग कसरी पूजा गरिदिएर त्यो मान्छेको मन खुसी हुन्छ भन्ने थाहा पाएर पूजा गर्नुपर्छ भने के त
2: कति राम्रो
1: अनि त्यहाँ थाहा पाउँछ त्यहाँ त्यस्तो अन्त गएर त्यहाँ बसेपछि ऊ मान्छेको हाउले थाहा हुन्छ त्यो थाहा पाउन सकेछन् अनि बल्ल यो मान्छेलाई ढिलो समय धेरै समय लाएर पूजा गरेछन् यो मान्छे खुसी हुन्छ भनेर चाहिँ आफूले त्यही अनुसारले गरिदिनु पर्छ अनि त्यहाँबाट कोही कोही ठाउँमा चाहिँ फेरि यो मान्छेले एकदम छिटो खोज्यो यो मान्छेको भाउले बुझिन्छ अनि त्यहाँबाट अब यो मान्छेलाई चाहिँ धेरै टाइम लाग्यो भने यसले झिरो मान्दो रहेछ होला त्यही अनुसारको छिटो गरिदिनु पर्ने हुन्छ त्यही भएर तपाईँ चाहिँ पुरानो टाइमको उयो पुरानो विधिबाट जानुहुन्छ तर मान्छेको मनोभाव बुझेर काम गरिदिनुपर्छ भन्छ क्या किन त्यसले संस्कृत पढेको नि कक्षाबाट त्यो भएको भएर त्यसले त्यस्तो छिटो मान्छे चिन्न त नरे क्या तिनीहरूले
2: हो त नि त्यो पढेकाको फेरि छुट्टै हुन्छ मान्छेको साइकोलोजी पढ्ने होइन के सोचेको छ उसले थाहा पाइहाल्छ
1: थाहा पाउँदो रहेछ नानी त्यही भएर अलिक चतुर पनि हुँदो रहेछ कि त्यो संस्कृत भन्ने लाग्छ कि मलाई किनभने अब उनीहरू चाहिँ एउटा छेउमा बसेका हुन्छन् गुरुहरूले चाहिँ अर्को छेउबाट कुरा गर्नुहुन्छ नि त अनि फोनमा कहिले काहीँ अब हामीले त गुरुहरूसँग फोन गर्ने अनि फोन गर्दाखेरि उनीहरूले चाहिँ कसको अभिभावकसँग बोले गुरु र के कुरा भने भन्ने कुरा उसले सुन्न पर्दैन आमाले के कुरा भन्यो बाबुले के कुरा भन्यो बाबुसँग बोलेको कि आमासँग बोलेको कि भन्ने पल्लो कुनाबाट थाहा पाउँछन् अहिलेका यी संस्कृत पढ्ने बच्चाहरू भन्नुभएको थियो कि मलाई सिसामा एउटा गुरुले मलाई एकदम हो जस्तो लाग्यो किन दुई वर्ष मैले देवघाट राखेँ अनि बाह्रसम्म सिसाकोलामा पढ्यो मलाई त्यो एकदम अनुभूति भयो कि घर त फोन गरेपछि अनि त्यहाँबाट उसले सुन्न परेन कि गुरुले बोलेको हाउभावमा वा चलाएको हाउभावमा तिनीहरूले मेसो पाउँदो रहेछन् कि त्यही भएर गुरुको सामान्य पढ्ने छेउ परेर लुकेर भने गुरुले वा चलाएको हिसाब गरेर अनि त्यहाँबाट तपाईँले यो कुरा भनिदिनु भएको भन्थ्यो
2: त्यही त भनेपछि त अब आफ्नो बच्चालाई कस्तो बनाउने भनेर नि अभिभावकले
1: अभिभावकले सोच्नु पर्यो अनि एउटा कुरा चाहिँ हाम्रै अहिलेका यी स्कुलहरूमा नैतिक शिक्षा चाहिँ सबैमा अनिवार्य राख्न पाए एकदम जाति कि किनभने संस्कृत भनेको बरु जेसुकै होस् होइन संस्कृत भनेको अब उसले भयो नैतिक भनेको त त्यो नैतिकले संस्कृतमा तान्छ कि
2: भेट
1: सबभन्दा मान्छेमा नैतिक नभएपछि हुँदैन अहिलेको मान्छेलाई के भयो आमा बा दिदी भयो छोरीलाई होस्ट राख्न पर्यो भोलि बिहान छोरीको त समय आउँछ अनि त्यहाँबाट छोरी बिजी हुन पर्यो आमालाई बिर्ता मान्नु पर्यो किन अब बुढाबुढीलाई हेरेर पनि सिहारी त समय उनी बनाउनुलाई अनि त्यहाँबाट फलानाको छोराले चाहिँ फलानालाई ल बाह्रमाले छोरालाई होस्टेल लगाएर भिआइपी भयो अनि त्यो छोराले भित्र आश्रम लाँदाखेरि फेरि हेला गरेको भयो र किन उनीहरूले पनि त आफ्नो काख छुटाउनलाई हो नि होस्टेल राखेको त आफूहरूले त समय राखेर आफूले समय दिन नसकेर होस्टेल राखियो अनि फेरि पछि छोराले पनि समय दिन नसकेर वृद्ध आश्रममा त हेला गरेर होइन नि उसले पनि त उसैका साथीहरू उही सरका मान्छेसँग बसोस् गर्छ गरोस्
2: आफूले समय दिन अगाडि बढोस्
1: आफ्नो करियर पनि बढ्ने भयो उता बाबामालाई पनि आफूले समय दिन नपरे आफू पनि बन्ने भयो उता बाबामा नि आफ्ना आफ्ना दोस्ती हेरेपछि त चित्त बुझ्छ नि त होटो सोचहरू भयो भल्लो हुन्थ्यो के अरे अहिले चाहिँ उही छोरीलाई होस्टेल राख्नु अघि सरिने भयो बाबामालाई वृद्धाश्रम पठाएर फलानाले भनेर हिँडा गर्ने भयो
2: भयो हो त नि यो एउटा हाम्रो धार्मिक आध्यात्मिकमा पनि लागु हुन्छ नि जस्तै हामीले जे लगानी गर्छौँ प्राप्त हुन्छ भन्ने है
1: त्यही हो लगानीकै फल हो अब जस्तो रोप्यो त्यही हुँदो रहन्छ नि कोदो रोपेर धानको अपेक्षा अगाडि भएर कोदो रोपेपछि कोदै आउनु पर्यो धान रोपेपछि धानै आउनु पर्यो धेरै थोरै भन्ने कुरा त आफ्नो मेहनतको फल हो त्यही भएर मेहनत अनुसारको हुन निस्कने हो अनि अहिले चाहिँ अब बच्चाहरू यस्ता भयो उस्ता भयो भनेर त साध्यै छैन कि किन उसले चाहिँ माया नपाएर हेटलोपन जस्तो भएर ऊ डिप्रेसन जस्तो भइसक्यो अनि त्यहाँबाट उसलाई चाहिँ एउटा एउटा चिजको अमल बसिसक्यो अनि अहिले आएर अब मेरो छोरा बिग्रियो यसो हरेन उसो हरेन भनेर टिचरहरूलाई दोष लगाएर नि भएन समाजलाई दोष लगाएर नि भएन अब हाम्रो बानी त्यही भयो समाजलाई र टिचरहरूलाई दोष लगाउने कुरा भयो अनि त्यही लकमाबाट मेरो छोरो फँसेको थियो म सचाइमा गएको मेरो छोरो सफल भयो भन्ने भयो क्या किन म सचाइमा जाँदाखेरि छोरालाई त्यहाँ लिएर गएँ नाच गान भजन भयो छोरा मेरो साथमा भएर अनि यसमा कम भयो भन्ने भएन कि मन्दिर जाँदाखेरि छोरी लिएर हिँडेन किन मन्दिरमा नि एकादशी महात्मा हुन्छ छोरी लिने जाने त्यहाँ सुन्ने यहाँ भजन कीर्तनमा लाइने खैजाले मुजुरा बजाउनु लाने भने त त्यो संस्कृतबाट पनि जान्थ्यो नि त संस्कृत नैतिक शिक्षा पनि हामीले दिनै सक्दिएन छोरी छ अनि ठुल्ठुलो अपेक्षा गरेर बसियो त्यही भएर हो कि अहिलेको धर्म मासिएको त
2: हो त नि अहिले कस्तो मान्नुहुन्छ अहिलेको हाम्रो धार्मिक अवस्था चाहिँ कस्तो छ हाम्रो समग्रमा
1: बिचमा चाहिँ एकदमै अब टुटो टुटो जस्तो भयो थियो अहिले चाहिँ फेरि अलिकति यसो विकास भएको हो कि किनभने हिन्दूतिर ओहो हुँदो रहन्छ हाम्रो बाबुबाजेको यही रहेछ हामीले त यो गरिराखेको त गर्न पर्यो नि भन्नेतिर अहिले चाहिँ मान्छे अलिक फर्किएन क्या बिचार एकचोटि त ल अब सबै चाहिँ सचाइले सबै लाने भयो किचनले लाने भयो जस्तो हुन्थ्यो तर अहिले चाहिँ त्यहाँ गएर आए पनि अनि त्यहाँबाट होइन टिका लगाउनु दसैँमा टिका लगाउनु हुने पढ्न फेरि बाइबल पढ्ने कि त्यो हिसाबले भएन नि त बाइबल पढेपछि कि बाइबलको नियम गर्नु पर्यो घरमा छोरा पूजा लगाउँदाखेरि बाइबलमा गएको हामीलाई त्यहीँ गर्नुहुन्छ भन्ने अनि त्यहाँबाट फेरि दसैँ तिहार मान्ने यो खाना हुने चिजमा चाहिँ एकदम बढी भए खाना नहुने र अनि बार्न पर्ने चिजमा चाहिँ उहाँ गर्नुहुन्छ भन्ने भएको मान्छेले त्यो भएर नि
2: नियममा बस्नलाई अप्ठ्यारो
1: नियममै बस्न अप्ठ्यारो भएको नियममा बसेर उस गर्न गाह्रो भएको कि
2: अब यो नियममा बस्ने र नबस्नेमा त धेरै फरक हुँदो रहेछ हाम्रो स्वास्थ्यको दृष्टिकोणले कति वैज्ञानिक छ नि त है
1: त्यही
2: होइन
1: अब एकादशी व्रत बस्यो भने 15 दिनको एकचोटि चाहिँ शरीरलाई पनि स्वस्थ हुन्छ किन त्यसमा चाहिँ भात र दाल पो नखाऊ भनेको फलफुल खानुहुन्छ आफ्नो रोग अनुसारले चाहिँ होइन मैले सकिनँ भने ओट्स खान भयो मकैकै भात खान हुन्छ त्यहाँका पकाएर खान घरमा दुध्दै छ भने एउटा डिया फाल्ने हो दुध्दै हुने हो भने नभए पनि त किनेरै भए पनि शुद्ध दुध्दै पाइन्छ ठाउँहरू हेर्नु पर्यो नि फलानाले चाहिँ घर ल्याइदिन्छ फलाना कहाँ लिन जानुपर्छ भन्ने भएन कि मान्छेहरू कस्तो भयो रसी खाना भट्टिया पुग्ने भए दुध किन्नलाई चाहिँ फर्ममा जाने भएन कि घरमा दैलामा जस्तो जस्तो ल्याइयो त्यही खाने भए अनि त्यहाँबाट शुद्ध त पक्का हुँदैन अनि त्यहाँबाट दुध दही ल्यायो के हुन्छ र मिठो हुन्न यस्तो हुन्न भन्नेतिर भयो मान्छेहरू फर्मको दुध त यति पातलो त हुन्छ होला दुध्दै दुँदाखेरि पातलो हुन्छ अब डेरीको दुधमा चाहिँ हरेक थरी केमिकल मिसाएको हुन्छ त्यही भएर बाक्लो
2: हुन्छ
1: अनि चिया खाने हो चिया खाँदाखेरि त फलाम दुधको बाक्लो हुन्छ अनि गाईको दुधको त पातलो हुन्छ अब गाईको दुधको शुद्ध त बुझा खाइदिनु त्यस्तो छ क्या अहिलेको मान्छेले चाहिँ धेरैले कुकुर पाल्ने बाटो बाटामा दिशा गराउने गाईको गोबर फ्याँक्नेलाई मान्छे नभन्ने गाई गराउँछ अरे अनि फेरि त्यो गोबर मोलमा कहाँ फ्याँकेको छ त्यो पाकेको गोबर उठाएर लर आफ्नो बारीमा चाहियो फुललाई चाहियो काँक्रालाई चाहियो धेरैमा काउली लसुन जेलाई पनि चाहियो तर पाकेको गन्ध नआउने चाहियो उत्तिखेरको गोबर कसैलाई पनि भयो
2: क्या
1: छुनै नहुने पूजा ल्याएर गहुँत र गोबर छुट्टै राखिदिन पर्ने भक्तालुहरू गरौँ

0: सोध्नै सक्छ सोध्न गाह्रो भयो भने कतिवटा बनाएर राज्यले बाटो बनाएर लड बाटा छेउ दिशा आएर घर ल्याउन सक्छ आफ्नो घर सफा भए भयो त हिँड्दाखेरि बाटा कुकुर छ भन्ने हुन्न क्या उनीहरूले चाहिँ त्यो कुकुरको दिशाले छरस्टै भएको थाहा हुन्न मान्छेको दिशा अन्त कुकुरको दिशा झन् कस्तो बनाउँछ
1: अब भनौँ न पहिला पहिला अब यो हिलो माटोमा खेल्ने गोबरमा है खेल्ने त्यसले चाहिँ स्वस्थ हुन्छ हुन नै रहिसक्यो अहिले हेर्नु त यी अनेक रोग पहिला थिएन
0: यस्तो नि अहिले मान्छेमा रोग आएकै यो माटोसँग डराएर
1: हो त
0: माटोमा खेलेको भएदेखि जस्तो भयो नि त उही गोबर फ्याँक्नेले एक किलो गोबर खान्छ अरे भन्छन् त्यस्तै जस्तो अब त्यो माटोसँग नै हाम्रो शरीर भिज्ने थियो नि त अहिले त्यसलाई माटो छोए एलर्जी घाममा निस्के एलर्जी भिटामिन जीको कमी भयो तर घाममा निस्कँदैन घामको एलर्जी छ भन्छ त्यही अनुसारले फेरि आधाको अगा किन्न लाउनुपर्छ र फुलको अगा लाएर घाममा निस्के केही गर्छ तिनीहरू त आधाको अगा लाउनु गएर बो घामको सिधै किरण परेको भएर एलर्जी निस्कनियो
1: हो त
0: चट्ट ब्लाउज लाउन् लाम्बाउले ब्लाउज लाएर बाहिर निस्कँदाखेरि के हुन्छ एकछिन पूजा गरिन्जेल पनि घाममा बस्न सक्दैनन् क्या मान्छे
1: शीतलो
0: ठाउँ चाहिन्छ समय एकदम अनि केही सिक्नलाई घाममै बस्न पऱ्यो भने छाता बढाइदिन पर्ने समय साह्रै विकृति आएको छ क्या अन्त अब घाममा निस्कन भित्रभित्रै भए अनि त्यहाँबाट भित्रभित्रै बस्ने भएपछि त्यो शरीरले घाम परेछिन चाहिँ चिलाउने भयो चिलाएपछि ल मलाई घामको एलर्जी भयो भन्ने भए अनि भिटामिन डी कमी भएर चाहिँ हप्ता एक दिन क्याप्सुल खाएको थाहा छैन त्यो भिटामिन डी क्याप्सुल खाँदा त अहिले त धेरैले
1: अहिले त सबैले लगभग धेरैलाई
0: धेरैलाई भिटामिन डी भएकै यो भित्र बसेर हो कि घामको प्रकाशै छैन त अनि
1: बिहानैदेखि काम गर्ने घाँस दाउरा गर्ने
0: अब जागिरलाई जागिरे भए ठिकै छ स्वाभाविकै भए घरमा बस्नेले त कमसेकम त दिनभरि मोबाइल हेर्न भन्दा त बिहान बेलुका त घाममै काम गरिदिए नि हुन्थ्यो नि त्यो पनि नहुने कि अनि दिउँसोभरि नि उस भयो बिहान पकाउँदा र खुवाउँदा ठिकै भयो भन्ने भयो दिउँसोभरि मोबाइल हेरिदिने भयो अनि कता नै यसो दुई चार फुल रोप्न परे पनि लौ गाह्रो भयो भन्ने खेतालाई खोज्ने जे हर्दा नि मान्छे ओर्ने अनि मान्छे पनि कहाँ पाइने
1: हो त नि अहिले जुन ठाउँमा हुनुहुन्छ मणिकेश्वर महादेव गुठी आश्रम रामचे समिति पोखरासोरामा अहिले त्यहाँको संरचना चाहिँ कस्तो भइरहेको छ
0: यस्तो भयो संरचना चाहिँ अब अहिले देशको अवस्था गर्दाखेरि अब धार्मिक ठाउँहरूमा धेरै बजेट दिन पनि गाह्रै छ अनि त्यही भएर त्यो बजेट पनि अलिक कम कम आएको भएर एकदम सुस्त भयो संरचनाहरू बन्ने ठाउँमा पनि अनि हामीलाई चाहिँ एकदम आवश्यकता भनेको अब ती बन्दै गरेका मन्दिरहरू नि समापन गर्न पाइएको छैन शिव पञ्चायन मन्दिर बन्दैछन् अब तिनको चाहिँ अहिले आखडा मात्रै यसो ठरिएको छ संरचना मात्रै ती भित्र चाहिँ अब तिनलाई सिँगार पटार गर्ने काम केही भ्याइएको छैन अब बजेटकै कम हुँदो रहेछ अनि एउटा चाहिँ ठुलो सभा हल जस्तो कि माथि त टस मात्रै हाल्ने तल भुइँ चाहिँ ढलान भएर अनि त्यहाँ त 50-60 भए पनि ठ्याक्क उस गरेर पूजा गर्न मिल्ने सामूहिक पूजा गर्न मिल्ने खालको त्यस्तो भवनको चाहिँ एकदम आवश्यकता छ अब त्यसलाई चाहिँ यो शिवरात्रिसँग सप्न पाए भन्ने सोच हो अब कताबाट निकासी गरेर कहाँ हारेर सक्ने होला भन्ने भयो पनि
1: हजुर हजुर भनेपछि एकदम तत्काल अहिले फर्केको नियमित पूजा चाहिँ पञ्चाङ्ग मन्दिरमा नियमित त
0: गरिराख्नु
1: यतापट्टि होइन जुन बनाउनु लागेको मन्दिरमा र त्यसपछि सभा हाल जस्तो
0: सभा हाल जस्तो अलिक ठुलो बरु वरिपरि गाह्रो नहोस् अनि त्यहाँ टस राखेर अनि भुइँढलान गर्ने र अनि हात गाह्रो मात्रै राखेर के अनि त्यसमा चाहिँ पूजा गर्न 50-60 भए पनि घुमेर पूजा गर्न पाइयो भने चाहिँ उनीहरूलाई पनि सजिलो हुन्थ्यो अनि त्यहाँबाट ल पूजा गर्न हामी आउँछौँ दुई तिनवटा टिपन बनाउनु पर्ने थिएन कि त्यो भवन एउटै टिपन लगाइजान्छ दिउँसो एउटै ग्रुपमा हुन्थ्यो अनि अब मन्दिरहरूमा चाहिँ त्यही सानो भएको भएर होला अब यति बजीबाट यति बजीसम्म यति बजीबाट यति बजीसम्म भनेर फोन फोनमा हालिदिने भएर पनि अब त्यस्तो व्यापक भएको मन्दिरहरूमा चाहिँ यहाँ पूजा लाउँदो रहेछन् भनेर नि हिँड्दो रहेछन् के अरे हामीले चाहिँ अहिले त्यो हल नै सानो भएको भएर र हलको आवश्यकता भएको भएर हामीले त्यसरी राख्न सकियो होइन नत्र भने त फेरि हामीले पनि अब त्यस्तै गरिदिने नै मान्छे आउँछन् क्या अब लामो चौरको मान्छे बिन्दु बसिने आएर पूजा गरेर गर्छ अब यहाँ बुढानीको कण्ठमा आएर पूजा गरेर गर्छ अब त्यो भएदेखि त लामो चौरको मान्छे 19 र 16 मान्छेलाई हुँ तान्न सकियो भने त हुँ झन् धेरै हुन्थ्यो नि तर हामीले त्यो सकियो छैन मान्छेका छेनिक व्रत त छन् अब मङ्गल चौथीको व्रत छ अनि सोमबारको व्रत गर्छन् अनि अब यस्तै ऋषि पञ्चमीको पूजा गर्छन् अनि एकादशीमा नि अब मान्छे सामेल हुन्छन् सहभागी हुन्छन् शिवरात्रिको व्रतै बस्छन् कृष्णाष्टमीको व्रत बस्छन् ल है यतिजना आऊ ल जतिजना सक्छौ त्यतिजना भ्याउने मान्छे आऊ यो ठाउँमा यो पूजा हुँदैछ है भन्दिन पाउने हो भने चाहिँ जस्तो भए मान्छे एकदम धेरै उस नै हुन्थ्यो

0: मान्छेले त्यही भन्छन् अनि पहिला त यहाँ मान्छे खेलन र पो डरलाई त अहिले त हिस्टो बनाएर बस्नु भयो त हो तपाईँहरू आएको कति वर्ष भयो भन्छन् हामी आएको पाँच वर्ष पाँच वर्षमा यस्तो परिवर्तन हुँदो रहेछ है तपाईँहरूलाई डर लाउनु भन्थ्यो क्या सुरु सुरुमा तपाईँहरूलाई डर लाग्दैन भन्थ्यो क्या अनि अब यहीँ बस्थ्यो अनि राति तर्साउनु न भन्छन् क्या अझै पनि कोही कोहीले राति तर्साउनु न भन्छन् खोइ अहिलेसम्म अब पाँच वर्ष भयो कहिले काहीँ त एक्लै बस्ने मेसो नि भयो होला नि तर अहिलेसम्म त्यस्तो केहीको थाहा पाइँदैन अब हामी बिहान साढे तिन चार बजे उठ्ने जाइदियो नि
1: हजुर
0: अब बेलुकानी कहिले काहीँ चाहिँ गाईहरू अलिक पलतिर भएको हुनाले ब्याउने अनि बेलामा त राति पनि उठेर हेरिन्छ अहिलेसम्म त्यस्तो तर्साउनु दिने डराउनु दिने त्यस्तो छैन अब गुठी भएपछि अब पहिलाका जोगीहरू त्यहीँ राखेको हुन्छन् तर त्यो भगवान्को शक्तिले नै निभाउँछ क्या धेरै चिजमा चाहिँ शक्ति नै हुन्छ
1: आफूभित्रको नि ऊर्जा सकारात्मक
0: त्यही भएर अब यहाँ उनीहरूलाई राखेनन् भन्ने नै छैन क्या अब कति ठाउँ तर्सायो यस्तो भयो उस्तो भयो भन्छन् अब हामीलाई चाहिँ यहाँ यसरी राखेको भन्ने नै छैन अब यहाँ शिवजीको थान हो पूजा गर्ने ठाउँ हो भन्ने भयो अनि त्यसले
1: गर्दाखेरि
0: अनि अब त्यही पोजिटिभतिरै गएको होला जस्तो लाग्छ कि अहिलेसम्म केही डराउनु दिने अनि केही छैन
1: हजुर हजुर अब त्यहाँ त गर्नपर्ने त अरू पनि धेरै छ
0: धेरै छ
1: जग्गामा होइन एउटा मास्टर प्लानै बनाएर अगाडि बढ्दै हुनुहुन्छ
0: मास्टर प्लान बनाएर राख्नुभयो समितिले के अरे अब चाहिँ त्यहाँ जेस गर्ने काम धेरै छ अहिले नि अब पाँच लाखको बजेट छ भन्ने जस्तो लाग्छ अब त्यो पाँच लाखको बजेटले त शिव मन्दिरको छेउ पनि हुँदैन अब भित्र पलास्टर गर्ने भने नि भित्र सबै पुग्दैन अब कहाँ चाहिँ के गर्ने मात्रै छ क्या त्यहाँ त्यही भएर अब त्यस्तै छ पनि बजेटकै उस गर्नुभयो के अरे त्यसले गर्दाखेरि अलिक गाह्रै भयो
1: हजुर यति भनौँ न सानै उमेरदेखि यसरी लागिपर्नु भएको छ होइन अहिले हामीले भन्छौँ कि धर्म संस्कार संस्कृति सृष्टि र संस्कृति धान्ने नै
0: महिला
1: होइन महिलाहरूले नै धर्म छडे भने के होला भन्ने खालको नि हुन्छ कस्तो पाउनुहुन्छ दिदी बहिनीहरूको धर्मप्रतिको आस्था आकर्षण श्रद्धा कस्तो पाउनु
0: यस्तो हुँदो रहेछ क्या अहिलेको यो मोबाइल र टिकटकहरूले गर्दा पहिला बिचमा चाहिँ अब एकचोटि नास्तिकै भइसकेको थिए अहिले चाहिँ अलिअलि त प्रेरित भएन तर त्यसमा पनि कस्तो भने मै जान्ने मैले भनेको हुने जस्तो चाहिँ अहम त आए जस्तो लाग्छ अलिअलि अनि त्यसमा पनि अहिले त धेरै उस हुनुभयो
1: हजुर
0: धेरैले आस्था गर्नुहुन्छ
1: हजुर गर्ने भनेर गर्ने भन्दा पनि नियमले गर्दाखेरि के फरक हुँदो रहेछ तपाईँकै जीवनमा आएको फरक आनन्द बताइदिनु न
0: मलाई त एकदम आनन्द मैले भने म शिव मन्दिरमा बसेछु बिहान बेलुकाको पूजा पाठ गर्छु अनि त्यहाँबाट त्योसँग चाहिँ मान्छे अब आवाज आवाज मसँग एकदम धेरै हुनुहुन्छ अनि त्यो भएकोबाट उहाँहरू आइदिए बसिदिए सधैँ आउने मान्छेहरू एकदम क्या आनन्द बनाएको खाइदिए अनि केही बनाएर दिन पाए म बिजी भएँ भन्न नपाइकन उहाँहरू चाहिँ कुन अपेक्षाले आउनुहुन्छ अब कस्तो हुन्छ भने कोहीलाई चिया खान मन लागेको हुन्छ त्यो बेलामा चिया दिन पाइयो अब कोहीलाई चाहिँ आज म चटक्क परेको थिएँ त्यहाँ जान पाएँ केही पाइन्थ्यो कि भन्ने सोच भएर आएको मान्छेलाई त्यो दिन पाइयो अनि कोहीलाई चाहिँ आज मेरो यहाँ यस्तो भएको थियो त्यहाँ गए केही उपाय हुन्थ्यो कि भन्नेलाई चाहिँ सकारात्मक अर्थ बुद्धि कोहीलाई चाहिँ खानाको भएको हुन्छ भने कोहीलाई अर्थ बुद्धिको कि कहिले काहीँ चाहिँ फोन गरेर कोहीले केही सोध्यो भने त्यसमा पनि अनि सफलता हुने आफ्नो ठाउँमा छ होइन अब आफूले चाहिँ आफ्नो आफूलाई फाइदा हुने चिज रहेछ भने नि मलाई फाइदा हुन्छ यो चिजले भनेर अर्कोलाई नदिए होइन कि उसलाई बाँडेर नि आफूलाई झन् डबल फाइदा हुन्छ नि त्यो खालको अर्थ बुद्धि दिन पाइयोस् कि कहिले काहीँ त्यो अर्थ बुद्धिको नि खाँचो भएर गइन्छ
1: काममा गरेको लगानी त त्यसको डबल
0: फिर्ता हुन्छ त्यही भएर मान्छेलाई चाहिँ कस्तो हुन्छ भने अब एउटा हिसाब फेरि म पण्डितको बुढी पनि भएँ मान्छेले धेरैले फोन गरेर सोध्नुहुन्छ नि त्यो बेलामा चाहिँ नकारात्मक नआओस् कि मेरो आफ्नोबाट सकारात्मक पोजिटिभ कुरा दिन पाइयोस् होइन उहाँको जीवनमा नि पोजिटिभ होस् अब उहाँले पछाडि के सोच्नुहुन्छ मलाई थाहा छैन अब हजुरले मसँग चाहिँ जस्तो मनले सोधे पनि सोध्नुभयो नि तर मैले हजुरलाई चाहिँ एकदम पोजिटिभ तरिकाले दिन पाइयोस् कि मैले आफ्नो फाइदा हेर्न भएन कि मलाई चाहिँ सजबल उसको पनि राम्रो भन्नुहोस् न पहिलाको उहान छ नि हुने होस् नदिनुहोस् किन सबैजना हुने भयो नि त नदिए नि फरक परेन आफूसँग त त्यो नभएको भनेर दुःख पोख्न आइसकेपछि अर्थ बुद्धिले भए पनि सुख दिन पाइयोस् न एकछिन आफूको कुरा सुनेर अँ फलानीसँग गएको भए मलाई यो उपदेश दि भन्ने होस् न भन्ने आउँछ अरे
1: हजुर हजुर हजुर पक्कै पनि कति राम्रा कुराहरू यो हामी जुन लाइनमा राख्यौँ त्यहीँबाट झन् पोजिटिभ पोजिटिभ बस्दिने होला कि
0: त्यही हो कि मलाई सल्भर चाहिँ अब पछाडि गएर छ्याप फलानी यस्तै भनेछन् भने पनि तर अगाडि चाहिँ मसँग आएपछि फलानीले यस्तो कुबुद्धि दिए भन्ने कुरा चाहिँ अहिलेसम्म सुने होइन क्या कहिले काहीँ मन एकदम व्याकुल व्याकुल भएर अनि आयो फलानीसँग फोन हरेछन् त अनि कस्तो सर तरिकाबाट भनिदिन्छ त्यही पनि खुसी लाग्छ भन्छौँ अरे क्या कोही कोहीले अब मेरो पहिलाको पुरानो घरतिरको मान्छेहरूले त अहिले भेट्न आउनु त सम्भव हुन्न अनि त्यहाँबाट त्यहाँ एउटा चिया दोकान छ मध्यमबजारको अनि त्यहाँ आएर फोन गर्छौँ अरे फोन मागेर अनि कोहीले चाहिँ तिम्रो मोबाइल त फोन हान्देऊ भनेर अनि फलानी दिदी बोल्नुहुन्छ अरे भनेर नि दिन्छन् तिमीले अनि त्यसरी बोलेपछि अनि मलाई यस्तो यस्तो भएको थियो यस्तो थियो भने चाहिँ यसो गर्नु नि त भएछ अनि त्यहाँबाट त्यो गरेछन् अब उनीहरूलाई सहज भएको हुँदो रहेछ अनि त्यहाँ कहिले काहीँ एकदम हामी कस्तो व्याकुल व्याकुल परेको हुन्छौँ अनि त्यहाँबाट यहाँ आएर फोनहरू सहज तरिकाले भनिदिन्छौँ उनीहरू नि सहज हुन्छ त्यही भएर मन ढुक्क हुन्छ भन्छन् भन्छन् के अरे अब त्यो
1: हुने नै होला कि लगाले नै जति विश्वास कमाइयो त्यसले नै काम गर्छ
0: त्यही होला
1: सकारात्मक ऊर्जाले नै काम गर्छ
0: त्यो होला त्यही त्यस्तै लाग्छ मलाई
1: हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ अन्त्यमा केही भन्नुहुन्छ
0: अन्त्यमा ठिकै छ अब हामी सबैजना लाएर चाहिँ मिलेर हाम्रो अब हिन्दू धर्मलाई चाहिँ एकदम अगाडि बढाउनु बढाउनु जरुरी छ सर्वर चाहिँ एकदम अगाडि बढाउँ होइन अब म पनि मन्दिरमा बसेको मान्छे हो त्यही भएर हिन्दू धर्मलाई चाहिँ अब अरू बाहिरी देशको धर्महरूले नखाओस् हाम्रो हिन्दू धर्मलाई अगाडि बढाएर जसरी हुन्छ त्यसरी मान्छेलाई प्रेरित गरौँ भन्ने भन्छु त्यही
1: यो समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद
0: ल हजुर चाहिँ एकदम धन्यवाद यहाँ आएर बोल्ने मौका दिनुभयो भन्दा एकदम खुसी छु
1: एकदम सकारात्मक सोचका भनी त्यो उमेरमा भनौँ न हामी के भनि आएको हुन्छौँ यो गर्ने ऊ गर्ने उहाँ पुरै भगवान् को सेवामा समर्पित हुनुहुन्छ महेन्द्रेश्वर महादेव गुठी आश्रम रामचे समिति पोखरा सोह्रको गुरुआमा हामी सबैको गुरुआमा हुनुहुन्छ आदरणीय धार्मिक सामाजिक व्यक्तित्व आदरणीय दुर्गा अधिकारी म पनि दुर्गा अधिकारी उहाँसँग चाहिँ कुराकानी गऱ्यौँ यो समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै भगवान शिवको कृपा रहिरहोस् हामी सबैमा भन्ने कामना पनि गर्दछु र आजको समय चाहिँ आज सहभागितामा हामीले यस्तो सकारात्मक सोचका धनी आफ्नो परिवारबाट मबाट सुरु गर्नुपर्छ यसो गर्नुपर्छ भनेर अरूलाई आवृत्ति दिने होइन कि आफूबाट सुरु गर्यो भने अँ यस्तो गर्यो भने हुन्छ भनेर लागि पर्ने व्यक्तित्व पनि हुनुहुन्छ त्यो समयका लागि पुनः एकपटक आभार प्रकट गर्दै अर्को हप्ता फेरि हामी यस्तै समाजमा सकारात्मक सोचले आफ्नो कर्मले अगाडि बढ्नुभएका व्यक्तित्वहरू लिएर आउने नै छौँ त्यो तिन दिनसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् यहाँहरूको दिन शुभ रहोस् शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्यौमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चिम विषा रुसैले कार तब थ्योर भे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहापथ काठमाडौं।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अंग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104।
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: कार्यक्रम लोक सौतारी लोक दोहोरी भाकाहरुको एउटै संगम कार्यक्रम लोक सौतारी बिहान 9:15 देखि 10 बजे सम्म मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्ज

हजुर नमस्कार नमस्कार फेरि पनि नमस्कार। साथमा लोक सांगीतिक अभिवादन, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको नियमित कार्यक्रम लोक चौतारीको पर्खाईमा रहनुभएका तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आज पनि म तपाईँकै सहयात्री प्रीति कार्यक्रममा लोक चौतारी लिएर उपस्थित भइसकेकी छु। कार्यक्रम लोक चौतारी इन्टरनेट अनलाइनको www.radiosafalta.com मोबाइल एप्लिकेशन रेडियो सफलताबाट, रेडियो सफलताको फेसबुकबाट, रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब करिब 45 मिनट म यहाँहरूसँगै रहनेछु। कार्यक्रम लोक चौतारीमा हामी हाम्रै गामदेशी उकाली ओह्राली भन्ज्याङ चौतारी वनपाखा घाँस दाउरा मेला पाता पानी पन्दुरो डाँडा काँडा खोला नाला कुना कन्दरमा गुन्जने मिलन बिछोड दुःख सुखमा साथ दिने लोक भाकालाई प्रस्तुत गर्नेछु। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। कार्यक्रम लोक चौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। कार्यक्रम लोक चौतारी हरेक दिन आउने गर्दछ भन्दा यति बेला भने कति पनि ढिला नगरिकन एउटा मिठो सांगीतिक कोशेली प्रस्तुत गर्दा कार्यक्रम लोक चौतारीको ढोका उघार्ने

हजुर, अत्यन्तै मिठो सांगीतिक कोशीले प्रस्तुत भइसकेको छ कार्यक्रममा। पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रममा अत्यन्तै मिठा मिठा मर्म स्पर्शी सांगीतिक कोशीलीहरू प्रस्तुत गर्ने गर्छौं। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम लोकसोकहरू प्रस्तुत गरेर यहाँहरूलाई भरपूर मनोरञ्जन दिलाउने क्रममा जुटिरहेका छौं। यहाँहरूको कुनै पनि सल्लाह सुझाव अनि प्रतिक्रिया छन् भने यहाँहरूको सल्लाह सुझाव अनि प्रतिक्रियाको हामी सदैव भोगो रहनेछौ भन्दै यति बेला फेरि पनि कति पनि ढिला नगरिकन अर्को मिठो साङ्गीतिक कसरी प्रस्तुत गर्ने अनुमति

0: पनि यो मिठो सांगीतिक कोशीले सुनेर यहाँहरूले भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रम लोक चौतारीमा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशीलेहरू प्रस्तुत गरिरहेका छौं। हरेक दिन फरक प्रस्तुति अनि फरक शैलीबाट कार्यक्रम प्रस्तुत गरेर भरपूर मनोरञ्जन दिलाउने क्रममा कहिले मिलन बिछोड़का गीत, कहिले रमाइलो, कहिले सालैजु, कहिले एकल भाकाहरू, कहिले कौडा, कहिले पञ्चे बाजाका गीतहरू कार्यक्रममा प्रस्तुत भइरहने नै छन्। यहाँको रोजाईलाई पनि हामी स्थान दिनेछौ। कहिलेकाही कलाकारहरूसँग भलाकुसारी गर्नेछौ भने कहिलेकाही यहाँहरूका सल्लाह सुझाव पनि प्रतिक्रियासँग पनि हामी रमाउनेछौ भन्दै कार्यक्रममा फेरि पनि अर्को मिठो सांगीतिक कुशीले प्रस्तुत गर्नेछु अनि लगत्तै छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछु। विश्रामपछि म आउनेछु। कार्यक्रम लोक चौतारी सुन्दै गर्नुहोला।
1: संसारै चलाउने माया, संसारै जलाउने माया, संसारै हँसाउने माया, संसारै रुवाउने माया, यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया? को छ र माया नलाको चोखो? को छ र मायाले नरोको? डाँडै चढे पनि गहिरे झरे पनि गीतै सुने पनि आउने झल्को।

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाउ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्स को बीचमा
4: फोन नम्बर 061-5-87-915
6: होइन ए बुढा बिहान बिहान काई नलाकाउ
7: घर बनाउन लाख कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक फोन नम्बर 061-5149-84 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिन्जना चोक 8 पोखरा फोन नम्बर 061-5259-04 स्टिल एल्युमिनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ
11: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम्क लमु जदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिम विषया रुसैले कार तब खोर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धवै विवर नमकलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौँ

मनोलोक डोरी गायिका सुनिता नेपाली तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम लोक चौतारी।

हजुर एक छिनको छोटो व्यापारिक विश्रामपछि पुनः स्वागत छ कार्यक्रम लोक चौतारीमा। म छु तपाईँको साथमा प्रीति। कार्यक्रम लोक चौतारीलाई सुनेर यहाँले भरपूर मनोरञ्जन लिइरहनु भएको छ भन्ने अपेक्षा गर्दै यति बेला कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशीले प्रस्तुत गर्ने क्रममा अर्को फेरि मिठो सांगीतिक कोशीले प्रस्तुत गर्नेछु यहाँहरू सम्पूर्णलाई सम्झँदै।

हजुर यो मिठो सांगीतिक उसले अवश्य पनि हर्षम प्रले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भने अपेक्षा गर्दै कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मिलन बिछोडका गीतहरू प्रस्तुत गर्दा गर्दै यति बेला पनि म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। यहाँ कि आजको बसाईमा कार्यक्रम लोक चौतारीलाई छिट्टिएको निर्धारित समय सकिसकेको छ। जाँदा जाँदै आजको अन्तिम सांगीतिक उसेली हर समक्ष छिर्दै भोलिको बसाईमा पुनः भेट हुने वाचा गर्दै आजको बसाईबाट म तपाईँका सहयात्री प्रीति गिरी पनि छुटिने अनुमति चाहन्छु। हेटिन्जेल कार्यक्रम लोक चौतारीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण तमाम तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई धन्यवाद। भोलिको बसाईमा पुनः भेट हुने नै छ। जय गीत जय संगीत। तपाईँको बाँकी फल शुभ अनि सुखद रहोस्। रेडियो सफलता सुन्दै गर्नुहोला।

नमस्ते नमस्ते, खै पैसा दिने चाला मलाई देखिएन। तिम्रो बुढीलाई मेरो घरमा पठाइदेऊ, मेरो घरमा नै काम गर्ने मान्छे हो खाँचो छ, तिम्रो पैसा उही काटिन्छ। के हो पठाउने होइन, कोको पैसा रे, नभए यो घर खाली गर्छ।

0: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
1: किन यता उता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुखद मूल्यमा पाइन्छ नि।
2: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ। नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: होइन न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्री कृष्ण भनिरहेको नि।
1: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त थाहै छैन, अनि यसै नभनेर के गर्नु त?
0: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बरबराउनै पर्दैन नि।
2: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा दुई नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 98461775694, 98191924।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेदी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चेदेबालो क्योमी टिब ख्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या चतसिम विषा रुसैले कार तब ख्योर्बे खैबै बैंक छोजर यासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं।
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास पारमा
4: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840602127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

0: मौके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने हाँस्दा हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
3: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9856028104
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179
4: स्टडी एब्रोड जोसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया युएसए युके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061570736 9856320325 9806535480 साथै आईएसपीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।
7: हेलो
8: हजुर
7: सन्चै कस्तो छ हजुरलाई?
9: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
7: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
9: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बारटेन्डर, सुसिने किङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
5: फोन नम्बर 061-57-9915।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
11: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
11: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
11: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क,
11: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
11: मोबाइल नम्बर 98460-59581,
3: 98160-15475।
12: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो होइन है हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोचा सोचा हैरानै भइसके।
2: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 9856023461 9826060908।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 मेगाहर्जलाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966 061455966 र मोबाइल नम्बर 9846000851।
5: Studio Time. It's

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: देला तलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807155947, 9857325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547737, मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: वा क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अम्ला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा, तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पिसु पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बिचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9846066642, 9860041।
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा
5: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840602127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका हामीलाई सम्झनु।
2: संपर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड्का, फोन नंबर 0165536651। सम्झनु है, नव विद्या सदन स्टेशनरी, 0 किलोमीटर 5, पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 0161-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युत राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
6: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98460-43853।
7: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगा त कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तितु मिट शप पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052673793, 97659050960। दोस्तितु मिट शप।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क।
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460-59581,
2: 98165-15475।
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डिक्राफ्ट उद्योग।
5: रेनबो हेन्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
4: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560-27500।
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
6: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
6: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
8: सफलता स्टुडियो टाइम।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-989।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-6039-63-2, 98-5-60-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस। अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल, अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय, नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615-53050, 0615-589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: तपाईं हेर्दै हुनुहुन्छ नेपाली म्युजिक रेडियो, यो हो नेपाल होराइजन्स.com।
1: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
2: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
1: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860606642, 9860601081।
3: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
4: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811787488।
3: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
2: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि। प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
4: घर बनाउन लागेको कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, ढोका अर्जेल गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
5: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिबतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धय छ्याब लब लागिरे रुसै ल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या जतासिम विषया रुसैले कार तब खोरबे खैबे बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धवै विवरण नमकलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौँ

0: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
1: सफा कपडा संकलनमा हातीमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
0: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
1: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
0: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
1: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
0: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज। तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061-452-966।
1: कलकत्ते काई यो केस मेरो बाँध्यो, आएको छ फेरि हामी माझमा रेडियो अनि घर दैलोमा रोज मोक्तान अनि म अविनाश साथमा संस्कृत आज जैन गलामा।

हिँड्ने डर लाग्छ तर जवानीले माताउँछ टेबल माथिको होइन जब हेर्छु फेस बाँकेको मैले छु त्यतिखेर जगतीलाई दोषी ठान्छु धानको बाला सम्झेर म हार मान्छु पिकल

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिमीलाई कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा यु एफ ओ र थ्री कम्प्लेक्स को बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9850727599।
3: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840600851।
4: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर्न साल्नु बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडीमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575 9807-15947 9857-32575।
4: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856-20325 9806-35480। साथै आयल्स र पीटीई का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462899।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या जतसिम विषया रुसैदे कार तब ख्योर्बे खैबै बैंक छो जरियासी थेरै सेल्फीसी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाहपथ काठमाडौँ।
3: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
4: होइन के भन्छ यो रेडियाले
3: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 0161574225 9560140 9560107 र 9808414040 सम्झनु है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805210050 9821270014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9116175
6: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की फोन नम्बर 061553071 9867861234 97050 77123 व्हाट्सएप नम्बर 9801177123

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-545-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाठक। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै बिब तेर ने जरूरी फ्रेदी। ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चदेबालो क्योइमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या तसिन विषया रुसै दे कार तब ख्योर बे खैबै बैंक छो जर यासी थेरै सेल्पीसी केवाईसी विवरण धबै विवरण हम कलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं।
5: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ्ट उद्योग।
6: रेनबो हेन्डीग्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
5: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
6: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
5: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
6: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
5: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-599।
7: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेशनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेशनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथ ही स्टेशनरी सामान, फोटोकपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथ ही पत्र पत्रिका को लागि हामीलाई सम्झनुहोस्।
3: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड्का, फोन नंबर 0161535651। सम्झनुहोस् है, नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0165745668, मोबाइल नम्बर 9856028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802121050 9802157014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852110504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-560-1109, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: टक्कै हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052121750 98251

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462-89-99।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु जदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या तसिम विषा रुसै दे कार तब खोर्बे खैबे बैंक छो जरियासी थेरै सेल्फिसी केवाईसी विवरण धबै विवरण नमकलमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौँ।
4: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 9867881234, 9705077123, व्हाट्सएप नम्बर 9811701123।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615553050, 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता गुरी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाओ पोखरा चार गैरा पाटन नवीन माध्यमिक विद्यालय र कुम्दिनी होम्स स्कूल को बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नंबर 9846066642 9860041। मठ मंदिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो हैन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचता सोचता हैरानै भइसके।
3: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
4: जापानिज दुबो एभरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ वर्षबन्द एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर। मोबाइल नम्बर 9856234161 9826908।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
2: सफा कपडा संकलनमा हातीमालो गरौं पुरानो तथा सफा कपडाहरू सहयोग गरौं
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
2: कपडामा केवल कपडा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
1: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111 सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111 महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं
1: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म
3: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98-560-27-599
4: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
5: होइन के भन्छ यो रेडियोले त्यही लगातार गान्छ
4: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लडुङ्गा UFO र ट्री कम्प्लेक्सको बिचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोक।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुंगा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 9807-81-234, 9705-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिऊ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556011-86, 9546-35-111। सम्पर्क नम्बर फेरि एकपटक 9546-35-111।

0: चौकी हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802527014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061544737 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रुब धै छ्याब लब लागिरे रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हमक लमु चदेबालो क्योमी टिब थ्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण धै रुसै औ विवरण क्या तसिम विषया रुसैले कार तब खोर्बे खैबे बैंक छो जर यासी थेरै सेल्पीसी केवाईसी विवरण धबै विवरण हमक लमु कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहापथ काठमाडौं
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
6: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 9856028104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
7: घर बनाउन लाखो कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
8: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
9: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
10: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0165419485। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 0165529004। स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा 8 रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67793 97659 50960 दोस्तीटु मिट सप।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समिति सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462889।
2: यो खटारले फेरि टेन्सन दियो।
3: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने, मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुन्न।
4: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्झिनु पर्दैन भन्ने कुरा।
5: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कूटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ। साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97668663353, 98122444584।
6: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
7: के चिन्ता लिन्छ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
5: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफुल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98560231461, 98266908।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9755055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041।
2: कृषि विकास बैंक लिमिटेड ल केवाईसी विवरण धबै विवतेर ने जरूरी फ्रेडी ग्राहक मिथेब मिथेब स्योमै बैंकर लब के रूब धै छ्याब लब लागिरी रुसैल केवाईसी धै ग्राहक मोसेब विवरण धबै विवरण हम कलमु चलेबालो क्योइमी टीब ख्यो मोबाइल नम्बर लब के छो प्राणी विवरण थै रोसै औ विवरण क्या जतासिम बिस्या रोसै दे कार तब ख्योर बे खै बै बैंक छो जरियासी थेरै सेल्फी सी केवाईसी विवरण धवै विवर नमकलमु। कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौँ।

0: नमस्ते, म पप गायिका माया फुन। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आका हस्पिटल पोखरा 17 घारी पाठक। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ्ट।

0: उद्योग रेनबो हैंडीक्राफ्ट बाट हामीले विभिन्न किसिमका ब्यागहरु डिनर मैट टेबल मैट रूम मैट र ब्यागहरु लेडीज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरु अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरुलाई रोजगारी दिन्छौं
1: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म
0: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
0: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 9857275900